0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्र होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
4: मैले पनि किन्नु छ के, सँगै किनौ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
3: ए अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-67887।
5: तन्ना, आजै फेरि हाल्नुहोस्।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ. कन्ट्याक्ट 9853555928. विजिट www.landmarknepal.com.
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 0165685536. मोबाइल 9956000536.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार.
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: सन्चै छु. अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार.
3: मैले त सबै किनमेल गरिसके. अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ.
4: मैले पनि किन्नु छ के, सँगै किनौँ न.
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार.
4: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न.
3: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे. ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ.
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ. जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा. प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम. मोबाइल 9556031412, 9464667887.
5: तन्ना आजै फेरि हाल्नुहोस्.
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ.
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ.
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ.
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन.
2: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ.
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी.
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल.
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री. मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ. नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर. प्लास्टिक सर्जन डाक्टर पियुष गिरी. छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले. नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ. कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ. कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ. कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163।
11: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 12 गते मंगलबार, तदनुसार सन् 2026 जुलाई 28 तारीक नेपालसम्म 1146 असार शुक्ल पक्ष चतुर्दशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapuna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा महानगरपालिकाले दावी विरोध उप छलफल गर्ने, अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, छानबिन गर्न 5 सदस्यीय समिति गठन, 61 रक्त संचार स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइँदै रक्तदाता र स्वयंसेवक सम्मान गरिने, खाना पकाउने ग्यासको अस्थायी अभाव, जगडा ग्यास नराख्न उद्योगीको आग्रह, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि गण्डकीमा पैरवी समूह गठन, केशु भुजेल संयोजक, अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाव 5% भन्दा धेरैले घट्यो, फ्रान्स स्पेनमा डढेलको कहर 3 लाख भन्दा बढ़ी विस्थापित, र कावा पुरूष भलिबलमा नेपालको 5 हार, एक खेल पनि नजिती स्वदेश फर्किँदै एनपीएलका लागि पोखरा एभेन्जर्समा बंगलादेशका अलराउण्डर साकिब अल हसन अनुबन्ध।

0: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ बेजर अप्लायन्सेस बेजरको बानी लाग्छ
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: अब समाचार विस्तारमा पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम नामावली आगामी साउन 18 गते सार्वजनिक गर्ने भएको छ वडा नम्बर 9 स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूको निवेदन र कागजात छानबिनपछि महानगरले अन्तिम सूची प्रकाशन गर्न लागेको हो महानगरले सोमबार सूचना जारी गर्दै यसअघि प्रकाशित प्रारम्भिक नामावलीमाथि परेका दावी विरोधबारे छलफल भइरहेको जनाएको छ महानगरले साउन 2 गते 574 परिवार समेटिएको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो उक्त नामावलीमा चित्त नबुझेका वा विवरण सच्याउन चाहनेका लागि 7 दिनको समय दिइएको थियो सो अवधिमा महानगरमा 146 निवेदन परेका छन् अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार सहजीकरण समिति र अन्य सरकारवालासँग यी निवेदनबारे थप छलफल भइरहेको महानगरले उल्लेख गरेको छ यसअघि साउन 2 गते सार्वजनिक गरिएको सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका छन् 233 परिवारलाई भने अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनु भएको छ उहाँले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा सम्पर्क गर्न निवेदकलाई आग्रह गर्नुभएको छ बसपाकमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनको लागि जग्गा खोज्न जेठ 12 गते 3 समिति बनाइएको थियो पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वको समितिले बसपाकको जग्गाको वास्तविक अवस्था पहिचान गरेको थियो 3 सदस्यीय उक्त समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव थिए समितिको जग्गाको सट्टापट्टा बिक्री र क्षतिपूर्ति सम्बन्धी गुनासोको जाँच गरी प्रतिवेदन बुझाइसकेको छ त्यस्तै वडा नम्बर 17 की वडाध्यक्ष राधिका शाही योगी संयोजकत्वको समितिले सुकुम्बासी व्यवस्थापनका लागि सम्भावित सरकारी जग्गाको खोजी गरेको थियो प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीको नेतृत्वमा रहेको सहजीकरण समितिले 572 जनाको दावीमाथि छानबिन गरेको थियो यी समितिहरूको सिफारिशकै आधारमा महानगरले व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको हो पोखरा बसपाक निर्माणको योजना विक्रम सम्वत 2032 सालमा शुरू भएको थियो

सुनसरीको सदरमुकाम मिनरुवादेखि 20 किलोमिटर दक्षिणमा पर्ने देवानगंजमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। सो घटनामा सुरक्षाकर्मी सहित 24 जना घाइते भएका छन्, जसमा 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका हुन्। यो घटनापछि सुनसरी लगायत अन्य स्थानहरूमा प्रदर्शन भएको छ। देवानगंजमा कर्फ्यू उल्लंघन गरेर प्रदर्शन भएपछि त्यहाँ सेना परिचालन गरिएको छ। त्यहाँ थप क्षति हुन नदिन कर्फ्यू लगाइएको हो। घटनाको विवरण अनुसार आइतबार राति एक समुदाय कोशी ब्यारेज डीजे बजाउँदै र नाचगान गर्दै देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजतर्फ चोकतर्फ जाँदै थिए। डीजेको चर्को आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले प्रतिक्रिया जनाए। यही विषय एकैछिनमा भनावन हुँदै विवाद भयो र झडपमा परिणत भयो। प्रहरी चौकी कप्तानगंजबाट प्रहरी टोली घटनास्थल पुगेपछि पनि विवाद सामे भएन। त्यहाँ पुगेका एक प्रहरीले विवाद बढ़दै जाँदा मानिसको संख्या थपिँदै गएको र हिंसात्मक बन्न पुगेको बताएका छन्। दुवै समूह झडपमा उत्रेपछि ढुंगामुढा हुन थालेको र त्यही क्रममा प्रहरी निरीक्षक राकेश राई सहित प्रहरीहरू घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन शुरूमा प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको थियो। त्यसपछि प्रहरीले हवाई फायर गर्यो। अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली प्रहार गर्यो, जसमा देवानगंज 4 का 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको हो। यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार राति 9 बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो। सूचना अनुसार पूर्वतर्फ इनरुवा वडा नम्बर 3 र 6 को सीमा महेन्द्रराज मार्ग अन्तर्गत घोपाली टोल पश्चिम कोशी ब्यारेजको पुल र उत्तर र दक्षिण महेन्द्रराज मार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको हो। कर्फ्यू अवधिमा तोकिएको सिमानाभित्र कसैले आवत जावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा भनिएको छ। यदि कर्फ्यू आदेश उल्लंघन भए 1000 रूपियाँसम्म जरिवाना र 1 महिनासम्म कैद हुन सक्ने जनाइएको छ। घटनाको विषयमा सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकतामा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले 1 साताभित्र प्रतिवेदन बुझाउनेछ। गृह मन्त्रालयले उक्त घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवा सभा प्रमुख जिल्लाधिकारीमा ईश्वरी प्रसाद अर्याललाई हटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। धादिङ र काठमाण्डु जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। सोमबार विशेष समारोहका बीच सुरुङ मार्गको उद्घाटन गरिएको हो। 2.68 किलोमिटर दूरीको यो सुरुङ मार्ग निर्माणमा 29 अर्ब रूपियाँ लगानी भएको छ। सुरुङ मार्गको शिलान्यास तथा टनलको ब्रेक थ्रू गर्ने काम विगतमा प्रधानमन्त्रीहरूबाट हुने गरिएको भए पनि उद्घाटन सामान्य तरिकाले गरिएको छ। सुरुङ मार्गको उद्घाटनका लागि प्रधानमन्त्री वीरेन्द्र शाहले पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पठाएका थिए। आयोजना निर्माणको पक्षबाट नेपालका लागि जापानी राजदूत मायदा तोरू र जाइका अध्यक्ष डाक्टर तानाका अकिहिको उपस्थिति रहेको थियो। सुरुङको काठमाण्डुपट्टिको प्रवेशद्वारमा आयोजित समारोहमा ब्यानरमा माननीय पूर्वाधार विकास मन्त्री श्री सुनिल लम्सालज्यूबाट नेपालको पहिलो आधुनिक सड़क सुरुङ मार्ग नागढुङ्गा सुरुङ मार्ग उद्घाटन कार्यक्रम लेखिएको थियो। सुरुङको औपचारिक उद्घाटनमा भने 60 वर्षीय कर्मचारी पूर्णबहादुर जोशीले रिबन काटेका थिए। उनी सुरुङ मार्ग निर्माणको शुरूआतदेखि नै यही आयोजनामा कार्यरत कर्मचारी हुन्। सो अवसरमा मन्त्री लम्सालले राजदूत मायदा तोरू र जाइका अध्यक्ष डाक्टर तानाका अकिहिकोलाई गाड़ीमा राखेर कुदाए। उद्घाटन कार्यक्रममा कुनै प्रतिक्रिया दिएनन्। निर्माण शुरू भएको करिब 7 वर्षपछि बल्ल यसको उद्घाटन गरिएको हो। 4 कार्तिक 2076 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। आयोजनाको निर्माण 42 महिनामा पूरा गर्ने गरी जापानको हाजमा आन्दो कर्पोरेशनले ठेक्का लिएको थियो, तर कोरोना महामारीसँगै मुआवजा लगायत विवादका कारण निर्माण सम्पन्न गर्न ढिलाइ भएको हो।

विभिन्न पाँच बुधे मागसहित साउन सातदेखि धनगढ़ीमा अनसन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले पाँचौं दिनमा आफ्नो अनसन तोड्नु भएको छ। सरकार र उहाँबीच सोमबार सात बुधे सहमति भएपछि केसीले अनसन तोड्नु भएको हो। सरकार र केसीबीच कैलाली स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा 300 शैय्या पूर्ण क्षमतामा शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति तुरन्त व्यवस्था गरी एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। 300 शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालय तत्काल प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय एवं सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 समिति विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशन 3 महिनाभित्र अगाडि बढ़ाउन नेपाल सरकार समक्ष प्रस्ताव गर्ने सहमति गरिएको छ। यस्तै चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली 2077 र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 तोकेका मापदण्ड सम बमोजिम सीट निर्धारण गर्ने दुवै पक्षबीच सहमति भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञा सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनु पर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईका क्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जनाएको छ। उच्च अदालत पोखराका न्यायाधीश तेज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त इजलासले दलित अधिकार कर्मी उमेश सुकेले दायर गरेको उत्प्रेषण युक्त परमादेशको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउन सोमबार भनेको हो। उमेश सुकेले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रज्ञा प्रतिष्ठान र नियुक्त पदाधिकारीहरू समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा प्रतिष्ठानमा गरिएको नियुक्ति संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्त विपरीत रहेको दावी गरेका थिए। विशेष गरी दलित तथा मगर समुदायको प्रतिनिधित्व नगरी राजनैतिक भागवण्डका आधारमा नियुक्ति गरिएको आरोप लगाउँदै उक्त निर्णय खारेज गर्न तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न परमादेश जारी गर्न माग गरेका थिए। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: फ्रिस्टल आइवेयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आइवेयर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टल आयुर्वेद केन्द्र, फ्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of bachelor in...
4: Kamsa Bank, Insurance, Corporate Office ka CEO harule pani garnu bhayeko Master's degree aba NTHMC College Pokhara ma. Classes hune thau NTHMC Gairapatan Pokhara. Phone number

0: finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
0: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
0: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
0: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-17।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 061-451-000,
4: 061-451-002, मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
6: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
5: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।

0: विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज, पोखरा 8, सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
9: होम केयर सेवा होम केयर सेवा
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
9: सुत्केरी नवजात शिशुको हेरचाह
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
10: डाक्टर ल्याब सेवा
9: औषधि डेलिभरी सेवा
10: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569972 77
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
11: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
3: मृगौला तथा मूत्र रोग युरो सर्जरी
11: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
3: न्युरो सर्जरी सेवा
11: बाल रोग
3: नाक कान तथा घाँटी रोग
11: मानसिक तथा स्नायु रोग
3: प्रसूति तथा रोग
11: छाला यौन तथा कुष्ठ रोग
3: नेत्र रोग
11: दाँत तथा मुख रोग
3: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
11: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
3: सुविधा सम्पन्न आईसीयु सेवा
11: डिजिटल एक्सरे
3: सिटी स्क्यान सेवा
11: भिडियो एक्सरे इको कार्डियोग्राफी
3: इन्डोस्कोपी इसिजी इइजी पिटिए
11: फिजियोथेरापी युरोफ्लोमेट्री
3: केमोथेरापी
11: सुरक्षित गर्भपतन सेवा
3: होल बडी चेकअप हेल्थ प्याकेज
11: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
3: फोन 061-572-648-549

समस्या अनुपूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उनले भनेका छन्, पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यौं त्यो सोही परिमाणमा चाहिँ अहिले पनि आपूर्ति भइरहेको छ। उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उनले उपभोक्ताले अतिरिक्त ग्यास मौजदात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताएका छन्। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले 61 रक्त संचार स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहालमा हुने कार्यक्रममा नियमित रक्तदाता तथा स्वयंसेवक लगायतलाई सम्मान गरिने भएको हो। नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्त संचार केन्द्रका प्रमुख अर्जुन गेवालीका अनुसार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुनेछ। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने र रक्तदाताको योगदानको कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताएका छन्। गेवालीले पछिल्लो समय जन्मदिन, विवाह, वार्षिकोत्सव लगायतका विशेष अवसरलाई रक्तदानसँग जोड्ने अभियान प्रभावकारी बन्दै गएको जानकारी दिएका छन्। करिब 2 वर्ष अघि शुरू गरिएको उक्त अभियान मार्फत दैनिक 35 युनिट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा अब केही समयमै त्यो लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेका छन्। यसले रगतको अभाव न्यूनीकरण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने भनाइरहेको छ। नेपालमा रक्तदान गर्ने संस्कार विस्तारै बढ़दै गएको छ। कास्की जिल्लामा मात्रै वार्षिक करिब 20,000 युनिट रगत संकलन हुने गरेको र प्रत्येक वर्ष औसत 10% दरले रगत संकलन वृद्धि भइरहेको बताएका छन्। यद्यपि संकलित रगतको माग अनुसार सबै कम्पोनेन्ट रगतका विभिन्न अंश उत्पादन गर्न भने अझै चुनौती रहेको गेवालीले स्वीकार गरेका छन्। बिरामीका आवश्यकता अनुसार रातो रक्तकण, प्लाज्मा, प्लेटलेट्स लगायतका कम्पोनेन्टको माग निरन्तर बढ़िरहेकोले नियमित र स्वैच्छिक रक्तदान अझै आवश्यक रहेको उनको भनाई छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान, अधिकार, राजनैतिक प्रतिनिधित्व र नीतिगत पैरवीलाई सशक्त बनाउने उद्देश्यसहित गण्डकी प्रदेशमा विभिन्न सरकारवाला संस्थाहरूको सहभागितामा प्रदेश स्तरीय पैरवी समूह गठन गरिएको छ। इन्क्लुसिभ फोरम नेपालले युरोपेली संघ र एक्सन एडको सहयोगमा सञ्चालन गरेको ब्रेकिङ वेड इयर परियोजना अन्तर्गत पोखरामा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका सचिव केशु भुजेलको संयोजकतामा समूह गठन गरिएको हो। समूहको सह संयोजकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका रूपेश थापा तथा सचिवमा मानव अधिकारका लागि एकल महिला समूह कास्कीकी जुना केसी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल, कोपिला नेपालकी आयाशा रेग्मी, दलित महिला संघ फेडोकी तनुजा परियार, अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीकी पूर्ण कुमारी सुनार, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी इन्द्र कुमारी शर्मा तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रीतम परियार र मिलन बुढ़ा मगर रहेका छनृ।

0: सहकारी पीड़ित फेरि सड़कमा आएका छन्। उनीहरूले सोमबार काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। समान रूपमा बचत फिर्ता गर्न माग गरेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। सहकारी पीड़ित बचतकर्ता महासंघको नेतृत्वमा प्रदर्शनमा उत्रिएका सहकारी पीड़ितले साना र ठूला बचतकर्ता भनेर पीड़ितहरूलाई विभाजन गर्न नहुने बताएका छन्। सहकारी पीड़ितलाई विभाजन गरेर आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको भनाइ छ। सहकारी पीड़ित बचतकर्ता महासंघका अध्यक्ष कुशव केसीले पहिला आन्दोलनकारी सहकारी पीड़ितको बचत फिर्ता गर्न सरकारसँग माग गरेका छन्। सक्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्र पोखरा 26 को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले जगन्नाथ तिमिल सिन्हाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा सञ्चालन गर्दै संस्थामा आबद्ध 125 जनाका लागि विभिन्न किसिमका धार्मिक तथा सेवामूलक कार्य काम गर्दै आएको संस्थाको अधिवेशनले आगामी 3 वर्षको लागि पुनः तिमिल सिन्हालाई अध्यक्षमा चयन गरेको हो। सर्वसम्मत रूपमा चयन भएको समितिको उपाध्यक्षमा राममणि बराल, सचिवमा पुष्पराज अधिकारी, कोषाध्यक्षमा विष्णु प्रसाद सिग्देल र सहसचिवमा माया बराल रहेका छन्। समितिको सदस्यमा परशुराम अधिकारी, पितृप्रसाद अधिकारी, पवित्रा ढुंगाना गौतम, शारदा बराल, भगवती बराल र इन्द्र बहादुर राज भाट रहेका छन्। साथै सोही बेलाले सल्लाहकारमा शालिग्राम पौडेल, खेमप्रसाद भण्डारी र सरस्वती बराललाई चयन गरेको छ। यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मंजू देवी गुरूङले सेवाभावले गरिने जुनसुकै काममा पनि महानगरपालिकाको साथ र सहयोग रहिरहने बताउँदै त्यसमा पनि ज्येष्ठ नागरिकलाई एक्लोपनको अनुभूति नहुने गरी महानगरपालिकाले कार्ययोजना बनाएको बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

पोखरा तीन नदीपुर भीसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी फिस्टेल लजमा पुगेका छन्। विद्यालयले संचालन गर्दै आएको शैक्षिक संस्था र उद्योगहरूबीचको सहकार्यबाट भविष्य निर्माण अभियान अन्तर्गत कक्षा एघारका 160 जना विद्यार्थीले पोखराको लेकसाइडमा रहेको फिस्टेल लजमा औद्योगिक अध्ययन भ्रमण गरेका हुन्। विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले औद्योगिक अध्ययन भ्रमण गरिएको प्लस टू एकाडेमी कोअर्डिनेटर गोविन्द सुवेदीले बताएका छन्। अवलोकनको क्रममा फिस्टेल लजमा रहेको फूड एण्ड बेभरेजको बारेमा प्रबन्धक कृष्ण लामिछानेले जानकारी गराएका थिए भने होटल संचालनका विभिन्न विभाग आतिथ्य सत्कार उद्योगमा उपलब्ध करियरका सम्भावनाको बारेमा गेस्ट रिलेशन अफिसर हेलन थापाले जानकारी गराएकी थिइन्। सेवा क्षेत्रमा आवश्यक व्यावसायिक क्षमता, दक्षता, अनुशासन, सकारात्मक कार्य संस्कृति तथा उत्कृष्ट ग्राहक सेवाको महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै आतिथ्य क्षेत्रका सम्भावनाबारे प्रेरणादायी प्रस्तुति लजको तर्फबाट दुवै जनाले प्रस्तुत गरेका थिए। सो अवसरमा लजका प्रबन्धक लामिछानेले माउन्ट अन्नपूर्णका पूर्व विद्यार्थी सगुन साई ठकुरीले फिस्टेल लजमा 3 वर्षसम्म फ्रन्ट अफिस म्यानेजरका रूपमा सफलतापूर्वक सेवा प्रदान गरेको उल्लेख गरेका थिए। भ्रमणका क्रममा विद्यार्थीहरूले होटलका विभिन्न विभागको प्रत्यक्ष अवलोकन गरेका थिए।

0: नेपाली रंगमंचका अग्रणी रंगकर्मी तथा निर्देशक अनुप बरालले पोखरामा द कोर्ट नाटक मञ्चन गर्दै निर्माणाधीन हंसध्वनि थिएटरका लागि सहयोग अभियान सञ्चालन गरेका छन्। बाच्यान फाउण्डेशन र द एक्टर्स स्टुडियोको संयुक्त आयोजनामा प्रस्तुत नाटकले युवा पुस्ताको मानसिक स्वास्थ्य, सामाजिक दबाव, प्रतिस्पर्धा र आत्मपहिचानको विषयलाई कलात्मक रूपमा उठाएको छ। सोमबार नाटक मञ्चनको अवसरमा बोल्दै बरालले नेपालमा कला, संस्कृति र विचार विमर्श गर्ने स्थायी स्थानको अभाव लामो समयदेखि महसुस हुँदै आएको बताएका छन्। यही आवश्यकता पूरा गर्न हंसध्वनि थिएटर निर्माणको अभियान शुरू गरिएको उल्लेख गर्दै उनले यसलाई केवल नाटक मञ्चन गर्ने स्थल नभई कलाकार, विद्यार्थी, स्रष्टा र आम नागरिकबीच विचार आदान प्रदान गर्ने साझा चौतारीको रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनले पोखरा मात्र होइन देशका विभिन्न स्थानका विद्यालय, कलेज र समुदायमा फरक फरक विषयका नाटक लिएर पुग्ने योजना रहेको जानकारी दिएका छन्। यो दुःख बिसाउने संवाद गर्ने र नयाँ सोच जन्माउने थलो हो। हामीले जति संवाद गर्छौ त्यति नै व्यक्तिगत र सामाजिक विकास हुन्छ, उनले भनेका छन्। बरालले नेपाललाई चिनाउने चर्चा प्राय सगरमाथा र लुम्बिनीमा सीमित हुने गरेको उल्लेख गर्दै अब रंगमंच, संगीत, नृत्य, साहित्य र सांस्कृतिक सृजनालाई पनि विश्वमाझ चिनाउनु पर्ने आवश्यकता उल्लेखेका छन्। माटोको स्वाद, हाम्रो संस्कृति र सृजनात्मक पहिचानको पनि उत्तिकै चर्चा हुनुपर्छ, उनले भनेका छन्। नेपाली रंगमंचको यात्रा निकै कठिन रहेको स्मरण गर्दै बरालले प्रारम्भिक दिनमा काठमाण्डुमा नाटक मञ्चन गर्दा कहिलेकाहीँ दुईजना मात्र दर्शक हुने अवस्था आएको सुनाएका छन्। करिब 10 वर्षको निरन्तर मेहनतपछि मात्रै राम्रो नाटक हुँदा दर्शकको कमी नहुने वातावरण बनेको हो, उनले भनेका छन्। भाडामा सञ्चालन हुने नाट्यस्थलले दीर्घकालीन योजना कार्यान्वयन गर्न कठिन हुने भएकाले आफ्नै स्थायी पूर्वाधार निर्माण गर्न पोखरा रोजिएको बरालले बताएका छन्। हरेक पटक ठाउँ परिवर्तन गर्दा फेरि शून्यबाट शुरू गर्नुपर्ने हुन्छ, त्यसैले आफ्नै जग्गामा स्थायी थिएटर बनाएर दीर्घकालीन रूपमा काम गर्ने सोचका साथ पोखरा आएका हौं, उनले भनेका छन्। सोमबार मञ्चन भएको द कोर्ट नाटकले 22 वर्षीय विवेकको जीवन मार्फत युवा पुस्ताले भोग्ने पारिवारिक अपेक्षा, करियरको दबाव, विदेश जाने सपना, सामाजिक सञ्जालको प्रभाव र मानसिक तनावलाई प्रस्तुत गरेको छ। नाटकमा डिप्रेशनलाई लुकाइने विषय नभई समाजले खुल्ला रूपमा छलफल गर्नुपर्ने वास्तविक समस्याको रूपमा चित्रण गरिएको छ। नाटकमा नौर छेत्रीले विवेकको भूमिका निर्वाह गरेका छन्। त्यसै गरी रेवन राई र अदित भुजेल कमेन्टेटर, उज्जवलराज ढकाल रेफ्री, क्रिस्टी गुरूङ मनोपरामर्शदाता, सुमन तिमिलसिना विवेकका बुबा, विपना विश्वकर्मा विवेकी आमा, विक्रम तामाङ विवेकका साथी सागरको भूमिकामा देखिएका छन्। कोरसमा सरजम राई, अञ्जली कुंवर, सनम पुन, क्रिस्टी गुरूङ, उज्जवल ढकाल, सुमन तिमिलसिना, विपना विश्वकर्मा र विक्रम तामाङले साथ दिएका छन्। नाटकका लेखक तथा निर्देशक अनुप बराल हुन्। निश्चल विमल सहायक निर्देशक तथा सेट डिजाइनर दिया मास्के, नृत्य निर्देशक उज्जवल ढकाल, मंच व्यवस्थापक रोशनी भेषभूषा प्रमुख रहेका छन्। संगीत संयोजकमा नवीन गुरूङ, मिलन गिरी, विवेक, लक्ष्मण डुमरे र धनकाजी श्रेष्ठ रहेका छन्। द एक्टर्स स्टुडियोको प्रस्तुति तथा बादस्यान फाउण्डेशनको आयोजनामा मञ्चन गरिएको नाटकसँगै निर्माणाधीन हंसध्वनि थिएटरका लागि सहयोग संकलन अभियान पनि सञ्चालन गरिएको छ। बरालले कला, संस्कृति र संवादको स्थायी केन्द्र निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। यो नाटक बास्केटबल कोर्ट भएका पोखराका विद्यालयमा मञ्चन गरिने लक्ष्यका साथ तयार पारिएको हो। जस अनुसार आइतबार यो नाटक सैनिक आवासीय माविमा मञ्चन भएको थियो। सोमबार हंसध्वनि थिएटरमा मञ्चन गरिएको नाटक हेर्न धेरै दर्शक पुगेका थिए। उनीहरूले नाटक युनिटले गरेको मेहनत र नाटकले दिएको सन्देशको तारीफ गरेका छन्। यो नाटक एक महिनासम्म पोखराका विद्यालयमा मञ्चन गर्ने लक्ष्य राखिएको छ। भारतीय दुईपाङ्री निर्माता हिरो मोटोकर्प अन्तर्गतको विद्युतीय सवारी ब्राण्ड भिदाले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारको रूपमा रोज्दै औपचारिक रूपमा बिक्री शुरूआत गरेको छ। कम्पनीले नेपालमा विद्युतीय स्कूटर भिदा, VX2 EVOTER सीरिज तथा युवा लक्षित विद्युतीय अफ रोड मोटरसाइकल पनि सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नेपालमा भिदाको उत्पादन सीजी मोटर्स चौधरी ग्रुप मार्फत बिक्री वितरण गरिनेछ। हिरो मोटोकर्पले भारत बाहिर पहिलो पटक यो ब्राण्ड विस्तार गरेको जनाएको छ। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव अत्यधिक घटेको छ। फेरि वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग खुल्ने आशासँगै तेलको भाव घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% भन्दा धेरैले घटेर प्रति ब्यारेल 91 डलर आसपास आइपुगेको छ। तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ़ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो नियन्त्रण बाहिर जाँदै गर्दा 3,25,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझै फैलने जोखिम बढ़ेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरण्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको अधिकारीहरूले बताएका छन्। फ्रान्समा डडेलोका कारण पाइरोकुमोलोनोविक्स भनिने विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सृजना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढ़ाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले आपतकालीन अवस्थाबारे छलफल गर्न सोमबार संकट व्यवस्थापन बैठक बोलाएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले अर्को हार बिहोरेको छ। यो हारसँगै नेपाल एक खेल पनि नजिती स्वदेश फर्किने भएको छ। नेपाल उज्बेकिस्तानसँग 3 सेटको सोझो सेटमा पराजित भएको हो। उज्बेकिस्तानले 26-24, 25-20 र 25-20 जितेको थियो। यो प्रतियोगितामा नेपालको लगातार 5 हार बिहोरेको छ। पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलका लागि बंगलादेशका अलराउण्डर साकिब अल हसनलाई अनुबन्ध गरेको छ। 40 वर्षीय साकिब विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज टोलीबाट खेलिसकेको अनुभवी खेलाड़ी हुन्। बंगलादेशका पूर्व कप्तान समेत रहेका उनले 129 टी20आईमा 2551 रन बनाएका छन्। हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। पोखरा महानगरपालिकाले दावी विरोध उप थप छलफल गर्ने, अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो। छानबिन गर्न 5 सदस्यीय समिति गठन। 61 रक्त संचार स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइँदै रक्तदाता र स्वयंसेवक सम्मान गरिने। खाना पकाउने ग्यासको अस्थायी अभाव, जगडा ग्यास नराख्न उद्योगीको आग्रह। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि गण्डकीमा पैरवी समूह गठन, केशु भुजेल संयोजक। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाव 5% भन्दा धेरैले घट्यो। फ्रान्स स्पेनमा डडेलोको कहर, 3 लाख भन्दा बढ़ी विस्थापित। र काबा पुरूष भलिबलमा नेपालको 5 हार, एक खेल पनि नजिती स्वदेश फर्किँदै एनपीएलका लागि पोखरा एभेन्जर्समा बंगलादेशका अलराउण्डर साकिब अल हसन अनुबन्ध। मेरा 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510002
2: मोबाइल नम्बर 9856084466।
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: ओहो नासर, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तु बिसेनरी डेल्ले छ्याबा पोपिम ओछे।
6: हजुर किने झोकोलाई नि छ्याबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तु बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै चार मोहै
5: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
8: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458-58।
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165 73 163 582 844 वेबसाइट www.lagrandi.edu.np
11: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569927।
14: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028050701, 98028050702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
17: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
18: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
19: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
20: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
19: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
20: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।
21: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9852-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ. सम्पर्क 9560 33405 9560 33405.
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 5706612 र 9822979393.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य।
1: काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: हरेक

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिदे कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, आजको बैठकमा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। वर्षाको समय पनि छ, बाढ़ी भेलाहरू आउन सक्छन्। आफू सुरक्षित हुने र अरूलाई पनि सुरक्षित बनाउने त्यो खालको मेलामेसोमा लाग्नुहोला। आज हामी शैक्षिक कुराकानीहरू जोड्दछौ। शैक्षिक कुराकानीहरू जोड्दाखेरि पोखरा विभिन्न विषयवस्तुसँग जोडिन्छ, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक यी विभिन्न विषयवस्तुहरूसँग, अर्थसँग जोडिन्छ, हेल्थसँग जोडिन्छ, एजुकेशनसँग जोडिन्छ। जोड्नुपर्ने विषय धेरै छन् र अर्को पटकी राजधानी भएको हुनाले योसँग नजोडिने कुरै भएन र मूलभूत रूपमा पोखरालाई यो एजुकेशनल हबको रूपमा पनि लिएको छ, लिने गरिन्छ र यसलाई अझै मजबूत बनाउने कोशिशहरू पनि भइरहेका छन्। पछिल्लो पटक अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले सृजना चोकमा बीआईटी कक्षा सञ्चालन गरिरहँदाखेरि र यो केबुलसँगको सम्बन्धन सँगसँगैका कुराकानीहरू र केही दिन अघि मात्रै यसका गतिविधिका बारेमा जानकारी गराइएको थियो, किन आवश्यक छ यसका कुराकानीहरू म जोड्दछु। मैले अध्यक्ष इन्जिनियर श्याम पाण्डेज्यूलाई निम्ताएको छु। नमस्कार, यहाँलाई स्वागत छ।
2: धन्यवाद हजुर, हजुर आराम छु।
1: यहाँ पनि अब यो टेक्निकल फिल्डको मान्छे
2: हजुर,
1: पढाइ लेखाइ पनि अब टेक्निकल फिल्डकै गराउनुपर्छ भनेर लाग्नु भयो। यो कसरी आइपुग्यो अशोका पोखरा?
2: हजुर, यसको म थोरै अलिकति ब्याकग्राउन्डबाट जान चाहन्छु। मैले पनि 2060 सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिएर त्यहाँ सिभिल इन्जिनियरिङको कोर्स पूरा गरेँ। पुल्चोक इन्जिनियरिङ क्याम्पस देशकै अब्बल इन्जिनियरिङ क्याम्पस मध्येमा गनिन्छ,
1: एसियामै गनिन्छ।
2: त्यहाँबाट ग्रेजुएट हुनुभएको विद्यार्थीहरू अहिले संसारका विभिन्न फेमस संस्थाहरूमा कार्यरत पनि हुनुहुन्छ। त्यो एकोलेट डिजर्भ पनि गर्छ पुल्चोक क्याम्पसले। तर एउटा कुरा के महसुस भयो भने मलाई, हामी 4 वर्ष कोर्स पढाइ सकिसकेपछि हामी फिल्डमा जाँदाखेरि, वर्किङ फिल्डमा जाँदाखेरि हामीले पढाइ र कामको बीचमा ठुलो ग्याप देख्यौँ। त्यो ग्याप फिल महसुस गर्ने चाहिँ म मात्रै होइन, मेरा समकक्षी साथीहरू पनि थिए र सिभिल इन्जिनियरिङको फिल्डमा मात्रै होइन, अरू अन्य इन्जिनियरिङ विषयहरूमा पनि थिए। अनि हामीले इन्जिनियरिङ मात्रै होइन, अरू विषय पढेका विभिन्न साथीहरूलाई, हाम्रै चाहिँ स्कुलमा सँगै पढेका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँहरूले के बताउनु भने, उहाँहरूको पढाइमा पनि त्यो उहाँहरूले ग्याप महसुस गर्नुभएको रहेछ। अनि यो ग्याप महसुस गरिसकेपछि हाम्रो सबभन्दा बढी फिल भएको मलाई के भयो भने, अनि यो ग्याप चाहिँ हामीले ब्रिजिङ गर्नुपर्छ। 4 वर्ष पढाइ पढिन्छ अनि वर्किङ फिल्डमा जाँदाखेरि चाहिँ एकदम नयाँ जस्तो अनुभव लिएर, अनुभवहीन भएर चाहिँ जाँदाखेरि काममा कन्फिडेन्स कम हुने, अलिकति काममा इम्बेरेसमेन्ट हुने, काममा हामी जति ऱ्यापिड प्रोग्रेस गर्नुपर्छ त्यसको लागि थप समय चाहिने, टाइम लस्ट भयो नि त। त्यो कारणले गर्दाखेरि त्यति बेलादेखि नै मलाई महसुस के भएको थियो भने, अनि पढाइ र कामको बीचमा ब्रिजिङ गर्नुपर्छ। अब ब्रिजिङ कसरी गर्ने त भनेर भन्दाखेरि, यसको राम्रो प्र्याक्टिस चाहिँ विदेशी विश्वविद्यालयहरूमा थुप्रै देखिन्छ। विदेशी विश्वविद्यालयहरूमा पढ्छन् पनि विद्यार्थीहरू, क्लासहरू पनि अटेन्ड गर्छन्, प्र्याक्टिकल क्लासेसहरू पनि अटेन्ड गर्छन् र आफूले पढेको विषयमा रियल वर्ल्डमा कसरी प्र्याक्टिसमा आइरहेछ भन्ने कुराहरू इन्टर्नसिपको माध्यमबाट होस् कि होइन, पार्ट टाइम जब गरेर होस् कि कसरी हो, उनीहरूले चाहिँ त्यो अनुभव बटुलिरहेका हुन्छन्। अनि 4 वर्ष कोर्स पूरा गरेर बाहिर निस्किँदाखेरि उनीहरूसित एक्स्ट्रा कन्फिडेन्स हुन्छ। अब म बजारमा गएर, त्यही मार्केटमा गएर म कसरी एसिमिलेट भन्ने हुने भन्ने कुरा चाहिँ उनीहरूले पहिले चाहिँ त्यो एक्सपिरियन्स लिएर गएको हुनाले उनीहरूलाई सहज हुन्छ र उनीहरूले ऱ्यापिड एक्सेल पनि गर्छन् आफ्नो काममा, उनीहरू छिटो प्रोग्रेस पनि गर्छन्। यस्तै खालको चाहिँ सिस्टम हाम्रो देशमा पनि बसाल्न पाए हुन्थ्यो भन्ने मलाई त्यति बेलादेखि नै अनुभूति भएको थियो।
1: सर्टिफिकेट लिएर अब पास आउट हुने बित्तिकै गएर बस्नु नपरोस्,
2: किनभने मलाई एउटा के महसुस गरेको छ भने, नेपाली विद्यार्थीहरू पढ्नमा अब्बल छन्, यो बुद्धि पनि एकदम तीक्ष्ण छ, एनालिटिकल पावर पनि छ, क्रिटिकल रिजनिङ पनि छ। यो सबै कुराका बावजुद पनि काममा जाँदाखेरि कन्फिडेन्स नहुने भनेको के हो भनेर भन्दाखेरि, तपाईँको पढाइमा त अब्बल भइयो, त्यसरी नै कामको पनि के अनुभव उनीहरूलाई दिलाउन सक्ने भने काममा पनि उनीहरू चाहिँ अब्बल भएर निस्किन्छन्। त्यो भनेको मार्केटमा हाई भ्यालुमा उनीहरू आफूले आफूलाई प्रेजेन्ट गर्न सक्छन्।
1: त्यो फिल्डमा जानुभन्दा पहिले उनीहरू त्यो प्र्याक्टिकल बेसिसको काम पनि पहिले गरिसक्नु पर्छ।
2: अब प्र्याक्टिकल बेसिसको काम गर्दाखेरि दसौँ वर्ष पन्ध्रौँ वर्ष अनुभव लिए जस्तो खारिने कुरा त अब त्यो समयले नै दिने कुरा हो, तर एटलिस्ट जुन ग्याप छ, ठूलो खाडल छ पढाइ र गराइको बीचमा, त्यो ग्याप चाहिँ उनीहरूले जति सानो बनाउन सके, जति अनुभव बटुल्न सके, त्यति एक्स्ट्रा कन्फिडेन्सका साथ उनीहरू चाहिँ प्रेजेन्ट हुन सक्छन् नि त। त्यो हिसाबले चाहिँ मैले चाहिँ त्यस्तो खालको कन्सेप्टमा चाहिँ कलेजहरू सञ्चालन गर्न पाए हुन्थ्यो, शिक्षाहरू दिन पाए हुन्थ्यो भने मलाई त्यति बेलादेखि नै महसुस भएको, आफ्नो भोगाइबाट महसुस भएको। अनि त्यही कन्सेप्टको चाहिँ तपाईँको चाहिँ आउटपुट भनौँ, अर्थात् त्यो जुन भित्रभित्र इच्छा बनिरहेको थियो त्यसको आउटपुट भनौँ, हामीले 2073 सालमा अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट स्थापना गर्यौँ। यो यसको चाहिँ हामीले इन्जिनियरिङ कोर्सेसहरूको लागि चाहिँ हामीले मन्त्रालयबाट एलओआई लिनुपर्छ, हामीले एलओआई प्राप्त पनि गर्यौँ। सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आर्किटेक्चर, यो चारवटा इन्जिनियरिङ विधामा हामीले एलओआई लिइसक्यौँ, हामीसित एलओआई सर्टिफिकेट पनि छ। तर इन्जिनियरिङ कक्षाहरू सञ्चालन गर्नको लागि मन्त्रालयबाट एलओआई पनि लिनुपर्छ, त्यसै चाहिँ युनिभर्सिटीबाट एफिलिएसन पनि लिनुपर्छ, त्यसरी नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स पनि दिनुपर्छ। यो तीनवटा चाहिँ अप्रुभिङ अथोरिटीबाट चाहिँ कामहरू हुनुपर्छ। हामीले पहिलो स्टेप त पार गर्यौँ एलओआई लिने, र एलओआई पनि हामीले मन्त्रालयले हाम्रो फिजिबिलिटी स्टडी गरेर हामीले जुन इन्फ्रास्ट्रक्चर बनाएका थियौँ, भवन लगाएको थियो हाम्रो जुन चाहिँ सबै कुराहरू इन्फ्रास्ट्रक्चर हेरेर उहाँले तपाईँहरू योग्य हुनुहुन्छ भनेर एलओआई दिनुभयो। तर त्यसपछि हामीले युनिभर्सिटीले फेरि युनिभर्सिटीको एफिलिएसनको लागि युनिभर्सिटीले नै आह्वान गर्नुपर्छ। यो बीचमा चाहिँ हामीले सुदूरपश्चिमाञ्चल युनिभर्सिटी, पोखरा युनिभर्सिटी लगायतको युनिभर्सिटीहरूबाट चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट, कुन कुन कलेजहरू एफिलिएट हुन चाहन्छौ तपाईँले एप्लिकेसन दिनुहोस् भनेर दिनुभयो। हामीले त्यो कलेजहरूमा त्यो युनिभर्सिटीहरूमा अप्लाई गर्यौँ, तर चाहिँ काम कारवाही केही पनि अगाडि बढेन। हाम्रो मात्रै होइन, हामीले जुन लटमा अप्लाई गरेका थियौँ त्यो लटको कसैको पनि काम कारवाही अगाडि बढेन। अनि 10 वर्ष बित्यो त्यसरी, हामीले सृजना चोकको जुन ठुलो भवन छ कलेजको लागि नै भनेर छुट्टा राखेको, त्यो पनि हामीले 10 वर्षसम्म खाली नै राख्यौँ। तर अब यो शैक्षिक सेक्टरमा लाग्ने, मैले अघि नै जे बताएँ, यो काम र गराएको बीचमा चाहिँ यसरी पढाएर गराएको बीचमा चाहिँ ग्याप ब्रिजिङ गर्ने खालको चाहिँ कलेज चलाउन पाए हुन्थ्यो भने जुन इच्छा थियो त्यो इच्छा मनमा हिराइरह्यो, तर मेटेरियलाइज हुन पाएन।
1: हामीलाई यो 10 वर्षको अवधिमा यी विभिन्न खालका घटनाक्रम र यो ती व्यवधानहरूले अलिकति असर
2: गर्यो
1: अगाडि बढ्नलाई, अगाडि यो अस्थिर खालको प्रवृत्तिले
2: यो अब हाम्रो देशको सबै सेक्टरहरूमा यो अस्थिरता देखिन्छ नै होइन। कुनै पनि काम गर्दाखेरि, कुनै पनि उद्यमीले काम थाल्दाखेरि, यो फेरि यो मेरो एक्लो अनुभव पनि होइन, थुप्रै यस्ता साथीहरू हुनुहुन्छ जसले चाहिँ मन्त्रालयबाट फिजिबिलिटी स्टडी एलओआई लिनुभएको छ, फिजिबिलिटी स्टडी गराएर लेटर अफ इन्टेन्ट लिनुभएको छ, तर विश्वविद्यालय तहबाट चाहिँ निर्णय नभइदिएको कारणले गर्दाखेरि थुप्रैले लामो समयसम्म भाडा तिरेर घर राख्नु परेको, आर्थिक अप्ठ्यारोमा पर्नु भएको थुप्रै उदाहरणहरू छन्। यस्तो चाहिँ क्रियाकलाप भइराखेन, उद्यमीहरू पलायन हुने अवस्था पनि भन्छ, किनभने मान्छेले त आउटपुट आउँछ भनेर चाहिँ लगानी गर्ने हो नि त, तर आउटपुटै नआउने, मैले कक्षा सञ्चालन नै गर्न नपर्ने हो नि त, मान्छे हतोत्साहित हुन्छ नि त, त्यस्तो नहोस् भन्ने चाहन्छु। के अरे, त्यो दौरानमा चाहिँ काठमाडौँ युनिभर्सिटीले गएको वर्ष ब्याचलर्स अफ इन्फर्मेसन टेक्नोलोजीको लागि उहाँहरूले चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट अफिलिएटेड हुन इच्छुक हुनुहुन्छ भने तपाईँले चाहिँ अप्लाई गर्नुहोस् भनेर भन्नुभयो। त्यसपछि हामीले अप्लाई गर्यौँ, एकदम छोटो अवधि थियो अप्लाई गर्न पाउने, अनि हामीले चाहिँ अप्लाई गर्यौँ र काठमाडौँ युनिभर्सिटीको टिम आउनुभयो, हाम्रो सबै संरचनाहरू हेर्नुभयो। हाम्रो संरचनाहरू हेरिसक्नु भएपछि तपाईँले गर्न सक्नुहुन्छ भन्ने उहाँहरूलाई चाहिँ विश्वास जाग्यो, र मैले चाहिँ उहाँहरूलाई के भने यो हार्ड इन्फ्रास्ट्रक्चरमा मात्रै मैले यहाँहरूलाई विश्वास दिलाउने होइन, हामीसित सफ्ट इन्फ्रास्ट्रक्चर पनि छ भनेर बुझाउने कोसिस गरेँ। त्यो सफ्ट इन्फ्रास्ट्रक्चर के हो भनेर भन्दाखेरि, मैले सुरुमा जे बताएँ पढाएरै गराएको बीचमा चाहिँ ब्रिजिङ गर्ने गरेर त्यो कुरा ब्रिजिङ गर्न सक्ने हामीसित पूर्वाधार छ.
1: पढ्ने पनि, काम गर्ने पनि, काम गर्दा गर्दै सकेसम्म केही आर्जन पनि गर्ने हैसियत बनाउने.
2: त्यसरी मैले विद्यार्थी पढाउन चाहेको मैले उहाँहरूलाई चाहिँ मैले इच्छा जाहेर गरेँ. अनि उहाँहरूले मलाई सोध्नुभयो तपाईँहरूको आधार के छ. इच्छा भएर मात्र त भएन होइन, सबैले यस्तो क्लेम गर्छन्, इच्छा पनि गर्छन्, जेन्युन इच्छा गर्छन्, त्यो मान्छेलाई चाहिँ झुक्काउनको लागि मात्रै भन्ने होइन. तर चाहिँ तपाईँले कसरी यो पुरा गर्न सक्नुहुन्छ भनेर उहाँहरूले मलाई सोध्नुभयो र मैले थोरै उहाँहरूलाई ब्याकग्राउन्ड पनि बताएँ. अब हाम्रो पृष्ठभूमि भनेको, पारिवारिक पृष्ठभूमि भनेको उद्योग व्यवसायमा विगत 45-50 वर्षदेखि हाम्रो परिवार चाहिँ उद्योग व्यवसायमा अलरेडी इन्भल्भ भएको छ. पोखराभित्रै विभिन्न उद्योगहरू व्यवसायहरू सञ्चालन भएको छ भने पोखरा बाहिर पनि हामी अरू व्यवसायहरूमा पनि जोडिएका छौँ. र यो व्यावसायिक अनुभव चाहिँ मैले मेरो विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ उनीहरूलाई पनि जति सम्भावना छ त्यति अनुभव गराउन पाए हुन्थ्यो भन्ने मेरो पहिलेदेखिको इच्छा भएको हुनाले यो व्यावसायिक हामीसित ब्याकग्राउन्ड छ. हाम्रो व्यवसायमा थुप्रै सफ्टवेयरहरू युज हुनुपर्छ, हामी अहिले युज गरेका पनि छौँ. अनि हामीले चाहिँ आफूले युज गर्ने सफ्टवेयर किन हामीले चाहिँ बाहिरबाट टेक्नोलोजीहरू किन सफ्टवेयरहरू बाहिरबाट किन्ने मात्रै, हामीले इनहाउस पनि त डेभलप गर्न सक्छौँ,
1: आफै पनि बनाउन सक्छौँ, बनाएर अब विदेशमा पनि चलाइरहेका छन्, नेपाली बनाएका त्यहाँ पनि बेचिरहेका छन्. त्यो सफ्टवेयरहरू नेपालमा बसेर पनि हामी यहीँबाट अपग्रेड गर्छौँ भन्ने हाम्रो विद्यार्थीहरू पनि छन्.
2: अनि हामी चाहिँ टेक्नोलोजी अडाप्टिङ कन्ट्री मात्रै होइन, हामी टेक्नोलोजी प्रड्युसिङ कन्ट्री पनि हुनु पनि पर्छ. यो समाज कसरी प्रोग्रेस हुने हो भन्ने क्रममा अनि मैले उहाँहरूलाई विभिन्न आधारहरू बताएँ. जस्तै हामी जुन व्यवसायहरूमा जोडिएका छौँ यसमा युज हुने सफ्टवेयरहरू हाम्रै आइटी कम्पनीले बनाउँछ. अब हामी यो कलेज सञ्चालनमा आउने बित्तिकै तुरन्त आइटी कम्पनी खोल्ने सोचमा छौँ र त्यो आइटी कम्पनीले सफ्टवेयरहरू बनाउँछ. आइटी कम्पनीमा एक्सपिरियन्स इन्जिनियर्सहरूको टिम हुन्छ नै, त्यसमा डेफिनेटली हुन्छ, सबै फ्रेस मात्रै राखेर पनि हुँदैन. तर साथसाथै त्यो एक्सपिरियन्स इन्जिनियरहरूको टिम सँगसँगै हामीले जुन हामीले विद्यार्थीहरू पढाउँछौँ यी विद्यार्थीले हुन त आफूले पनि स्किल डेभलप त गर्नु पर्यो, हामीले इच्छा गरेर मात्रै भएन. हामीले उनीहरूको जसरी स्किलहरू अपग्रेड हुँदै जान्छ हामीले उनीहरूलाई चाहिँ उनीहरूको क्षमता अनुसारको चाहिँ हाम्रो ती एक्सपिरियन्स कम्पनी इन्जिनियरहरूसित त्यही आइटी कम्पनीमा लगाएर अनुभवहरू उनीहरूलाई चाहिँ सिकाउँछौँ अनि कामहरू सिकाउँछौँ. त्यो गरेर चाहिँ मैले जे सुरुमा भने उनीहरूसित कन्फिडेन्स एक्स्ट्रा आउँछ. उनीहरूले चाहिँ बजारमा गएर भविष्यमा चाहिँ मार्केटमा उनीहरू बाई द टाइम दे ग्रेजुएट 4 वर्षमा उनीहरू चाहिँ मार्केटमा यति हाई भ्यालुमा चाहिँ उनीहरू चाहिँ आफूले आफूलाई प्रेजेन्ट गर्न सक्छन् अनि त्यो भयो भने उनीहरूले चाहिँ हायर चाहिँ स्यालेरी कमान्ड गर्न पनि सक्छन् होइन, हायर कन्फिडेन्स पनि हुन्छ, होइन म योभन्दा अझ अगाडि बढ्छु भन्ने हो भने उनीहरूसित प्लेटफर्म पनि हुन्छ. त्यो सबै सम्भावनाहरूको बारेमा मैले उहाँहरूलाई बताएँ. त्यो बताइसक्नु भए चाहिँ उहाँहरू चाहिँ कन्भिन्स्ड हुनुभयो र फर्चुनेटली हामीलाई चाहिँ अफिलिएसन दिनुभएको छ. मैले उहाँहरूलाई के आग्रह गरेको छु भने अहिले त आइटी मात्रै दिनुभयो, आइटी नै म राम्रोसित चलाउँछु, काठमाडौँ युनिभर्सिटीको भ्याल्यु एड नै हुने गरेर चलाउँछु. यहाँले मलाई अरू पनि चाहिँ कार्यक्रमहरू जस्तै सिभिल इन्जिनियरिङको त मैले एलओआई लिएर बसिरहेको छु.
1: हाम्रो अबको टार्गेट भनेको बिआइटी सुरु भयो, यसपछिका यी चारवटैलाई सँगै जोडेर लैजाने.
2: सिभिल इन्जिनियरिङ हुन्छ, त्यसमा चाहिँ आर्किटेक्चर हुन्छ, इलेक्ट्रिकल इन्जिनियरिङ हुन्छ, अनि त्यसपछि तपाईँको चाहिँ कम्प्युटर इन्जिनियरिङ हुन्छ. यो सबै विधाहरूमा पनि तपाईँले मलाई चाहिँ दिनुभयो भने यसमा पनि जसरी मैले आइटीमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ व्यावसायिक ज्ञान पनि सँगसँगै दिने भनेर भनेको छु, त्यसरी मैले यो सबै सेक्टरमा पनि दिन सक्छु भनेर भने मैले उहाँहरूलाई कसरी भनेर सोध्नुभयो. सिभिल इन्जिनियरिङको बारेमा व्यावसायिक ज्ञान दिनुको लागि हामीसित कन्स्ट्रक्सन कम्पनी छ. मेकानिकल इन्जिनियरिङको लागि चाहिँ मेटल सम्बन्धी चाहिँ ज्ञानहरू दिनुको लागि, मसिनहरू सम्बन्धित ज्ञान दिनुको लागि हामीसित अलरेडी कम्पनीहरू छ. कम्प्युटर इन्जिनियरहरूको लागि चाहिँ ज्ञान दिनुको लागि हामीसित अलरेडी चाहिँ अब हामी आइटी कम्पनी खोल्दै नै छौँ. यो आइटी कम्पनी मात्रै नभएर टेक्नोलोजी कम्पनी बनाउने लङ टर्म उद्देश्य हो. र त्यसपछि इलेक्ट्रिकल इन्जिनियरहरूको लागि पनि हामीसित हामी हाइड्रोपावर व्यवसायमा पनि संलग्न भएको हुनाले हामी त्यहाँ गएर पनि विद्यार्थीहरूले चाहिँ अनुभव दिलाउन सक्छौँ.
1: उनीहरूले माइनको बारेमा, अब सुरुङको बारेमा मजाले पढ्ने मात्रै होइन त्यहीँ गएर पनि उनीहरूले आफ्नो एक्सर्साइज गर्न सक्छन्,
2: त्यो सबै गर्न सक्ने चाहिँ आधार हामीसित छ. अब यो आधारलाई हामीले कति युटिलाइज गर्न सक्छौँ होइन, अब हामीले आधार चाहिँ विद्यार्थीहरूलाई चाहिँ सुहाउँदो खालको आधार पनि क्रिएट पनि गर्नु पर्यो, विद्यार्थी आफै पनि इनिसिएटिभ लिने खालको पनि हुनु पर्यो. मैले अस्तिको पत्रकार सम्मेलनमा पनि भनेको थिएँ, हामीले जोड गरेर मात्रै हुन्न, हामीले पुस गरेर मात्रै हुन्न, इन्डिभिजुअल हरेक इन्डिभिजुअल आफूले आफूलाई चाहिँ अलिकति मैले चाहिँ अपग्रेड गर्नुपर्छ भने सोच राख्नुपर्छ. यदि त्यो सोच राख्ने खालको विद्यार्थी र हामीले दिएको आधार म्याच हो भने हामीले उनीहरूलाई चाहिँ धेरै व्यावसायिक अनुभवहरू दिलाउन सक्छौँ भन्ने मैले सबै कुराहरू बताइसकेपछि उहाँहरू कन्भिन्स्ड हुनुभयो र भन्नुभयो अहिले चाहिँ बीआईटीबाट सुरु गर्नुहोस्, यो कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुभयो भने हामी अरू प्रोग्रामहरूको बारेमा पनि सोच्न सक्छौँ भनेर भन्नुभयो।
1: भनेपछि यो केबाट बीआईको बीआईटीको यो चार वर्षे अनुबन्ध होइन भइसकेपछि आईटी शिक्षाका लागि यो एउटा उपलब्धि भयो नि, होइन मान्न सकिने भयो,
2: मान्न सकिन्छ। हुन त मैले के थाहा पाएँ भने पोखरामा पनि अहिले 17-18 चाहिँ इन्स्टिट्युसनले आइटीको क्लासेसहरू सञ्चालन गर्नुभएको छ। अब मैले सबै कलेजहरूको कस्तो सिलेबस पढाउनु भएको छ भन्ने थाहा त छैन, तर यो बीआईटी कोर्स चाहिँ जुन काठमाडौँ युनिभर्सिटीले हामीलाई दिनुभएको छ यो हेर्दाखेरि चाहिँ कम्प्युटर इन्जिनियरिङसित धेरै तालमेल मिल्दोजुल्दो खालको छ। यसको सिलेबस हेर्दाखेरि मैले यो बारेमा जिज्ञासा पनि राखेँ काठमाडौँ युनिभर्सिटीसित, उहाँले के भन्नुभयो भने तपाईँले ख्याल गर्नुभयो भने यो हाम्रो बीआईटी कोर्समा भर्ना हुनको लागि क्वालिफिकेसन नै प्लस टूमा साइन्सै पढेको हुनुपर्छ, साइन्स नै साइन्स ब्याकग्राउन्डबाट हुनुपर्छ, म्यानेजमेन्ट पढेकोले हुन्न भनेर भन्नुभयो। मैले किन भनेर सोधेँ, उहाँले त्यही बताउनु भयो, हाम्रो बीआईटी कोर्स ईआर लेख्न नपाउने मात्रै हो तर यो सबै इन्जिनियरिङ कोर्स जस्तै हो, सिलेबस चाहिँ इन्जिनियरिङ कोर्सको जस्तो बनाउने, अनि साइन्स पढेको ब्याकग्राउन्डबाट अरू ब्याकग्राउन्डको लिएर आयो भने त उनीहरूले त पढ्न अलिक अप्ठ्यारो हुन्छ। त्यही भएर साइन्समा हजुरको चाहिँ प्लस टूमा साइन्समा म्याथ्स फिजिक्सहरूमा अलिकति बढी जोड दिएको हुन्छ, यो ब्याकग्राउन्ड सहित भएको विद्यार्थीले मात्रै हाम्रो बीआईटी कोर्सहरू चाहिँ पढ्न चाहिँ सक्षम हुन्छन्, उनीहरूले राम्रोसित पढ्न सक्छन् भन्ने उहाँहरूले बताउनु भयो। अनि त्यसपछि मैले हेर्दै जाँदाखेरि मलाई त्यस्तै नै फिल भयो, र उहाँले अर्को के पनि कुरा बताउनु भयो भने आखिरमा कम्प्युटर इन्जिनियरिङ पढेको नि त्यही वर्क स्पेसमा चाहिँ कम्पिट गर्न जाने हो भविष्यमा, होइन कम्प्युटर साइन्स पढेको नि त्यही वर्क स्पेसमा कम्पिट गर्न जाने हो। हामीले बीआईटी पनि इन्जिनियरिङ मोडलमा चलाउन सक्यौँ भने मात्रै हाम्रा ग्रेजुएटहरू भोलि त्यही वर्क स्पेसमा त्यही कम्पिटेटिभ इन्भाइरोमेन्टहरूमा कम्पिट गर्न सक्छन्, होइन
1: किनभने हामीसँग इनोभेसनको लाइन छ,
2: इनोभेसनको लाइन छ, अनि उनीहरू चाहिँ साइन्स ब्याकग्राउन्डबाट आएका छन्, म्याथ्स र फिजिक्सको स्ट्रङ ब्याकग्राउन्डबाट आएका छन्,
1: पनि आविष्कार त हुन्छ नि
2: हुन्छ। त्यही भएर चाहिँ अब हुन त मलाई कुनै पनि पढाइलाई चाहिँ अब ठुलो अथवा सानो भन्न मिल्दैन, तर अब म्यानेजमेन्ट ब्याकग्राउन्डबाट चाहिँ बीआईटीमा पढ्न आउनु भएको छ भने उहाँहरूको चाहिँ म्याथ र फिजिक्सको चाहिँ ब्याकग्राउन्ड चाहिँ साइन्स पढेको जति विद्यार्थीहरूको जस्तो स्ट्रङ हुँदैन, अनि उहाँहरू चाहिँ भविष्यमा चाहिँ हजुरको चाहिँ कम्प्युटर इन्जिनियरिङसित कम्पिट गर्न जाँदाखेरि त गाह्रो हुन्छ नि त उहाँहरूलाई। तर हाम्रो कोर्स नै यसरी डिजाइन भएको छ कि अलमोस्ट इन्जिनियरिङ, अलमोस्ट इन्जिनियरिङ विदाउट इआर भने जस्तो कि त्यस्तो खालको कोर्स छ, होइन तर उनीहरू सजिलैसित चाहिँ कम्प्युटर इन्जिनियरहरूसित कम्पिट गर्न सक्छन्। तर हामीले चाहिँ लङ टर्म सोच्नुपर्छ, अहिले विद्यार्थीको संख्या बढाउने नाममा म्यानेजमेन्ट म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आएको विद्यार्थीहरूलाई पनि बीआईटी पढाइदिने भने उनीहरूले चाहिँ विद्यार्थीहरू इन त गराउन सकेला, तर आउट गराउने बेलामा ग्रेजुएट गराउने बेलामा उनीहरू कम्पिटेटिभ हुन्छन् कि हुन्नन् भन्ने कुरा एकदम मध्यनजर गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभयो।
1: अब यो विद्यार्थीहरूको चासो त रहेछ नि, होइन लिमिटेड सिट छ तर 300 ओभर विद्यार्थीहरूको ग्यादरिङ देखियो।
2: अब 300 ओभरकोमा हुन त हाम्रो जुन काठमाडौँ युनिभर्सिटीले हाम्रो इन्फ्रास्ट्रक्चरलाई पत्याइदिएर चाहिँ हाम्रो एक्जामिनेसन सेन्टरै उहाँहरूले चाहिँ पोखरामा फर्स्ट टाइम राखिदिनु भयो, होइन र एकदम सफलतापूर्वक जुन दिन पत्रकार सम्मेलन भएको थियो त्यो दिन पनि क्लासहरू यसरी इन्ट्रान्स एक्जामहरू सञ्चालन भइरहेको थियो, एकदम सफलतापूर्वक एकदम स्मुथली हाम्रो चाहिँ सबै इन्ट्रान्स एक्जामिनेसनको कार्यक्रमहरू अगाडि बढ्यो। अनि त्यो त्यो त्यो दिनमा चाहिँ अलमोस्ट 300 विद्यार्थीहरू जो जाँच दिन आउनुभएको थियो उहाँहरू आइटीको मात्रै थिएन, कम्प्युटर इन्जिनियरिङको लागि पनि जाँच दिन आउनुभएको थियो, सिभिल इन्जिनियरिङको लागि पनि जाँच दिन आउनुभएको थियो, तर त्यो 300 पनि आइटी पढ्न पाए हुन्थ्यो भने चाहिँ विद्यार्थीहरूको संख्या उल्लेखनीय छ, होइन अनि त्यो हेर्दाखेरि चाहिँ हामी उत्साहित नै भएका छौँ। अब धेरैले चाहिँ हजुरले जे सोध्नु भएको छ त्यही नै सोध्नु भएको थियो, 30 मात्र विद्यार्थीको चाहिँ सिट रहेछ, यसमा चाहिँ थप विद्यार्थीहरूको गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको थियो। मैले यही कुरा चाहिँ काठमाडौँ युनिभर्सिटी राख्दाखेरि चाहिँ हाम्रो प्रोटोकल नै हाम्रो पोलिसी नै 30 भन्दा पऱ्यो विद्यार्थीको चाहिँ सिट छैन। अब अरू युनिभर्सिटीहरूको कसैको 48 छ, कसैको 40 छ, कसैको 44 छ, तर हाम्रोमा 30 मात्रै छ भनेर भन्नुभयो। मैले पनि के सोचेन अहिले सुरुवाती क्रममा सुरुमा त क्वालिटीमै जोड दिनु पऱ्यो, अनि अहिले 30 विद्यार्थीबाट सुरु गरे पनि भविष्यमा यदि हामीले यो कक्षाहरू राम्रोसित सञ्चालन गर्दै जान सक्यो भने काठमाडौँ युनिभर्सिटीसित अर्को एउटा सेक्सन पनि थपिदिनुहोस् अथवा 2 सेक्सन थपिदिनुहोस् भनेर हामीले आग्रह गर्यो भने उहाँहरूले चाहिँ सुनिदिन्छु भनेर चाहिँ
1: भन्नुभयो। यो एरिया पोटेन्सियल छ,
2: यो एरिया पोटेन्सियल छ, र काठमाडौँ युनिभर्सिटी मैले के पाएँ भने एकदम क्वालिटी कन्सियस छ। आजको मितिसम्म धुलीखेलमा मात्रै सीमित भएको युनिभर्सिटी अब नेपालमा प्रतिष्ठित युनिभर्सिटीहरूको नाममा चाहिँ काठमाडौँ युनिभर्सिटीको नाम टप टपमै आउँछ। उहाँहरू चाहिँ बाहिर जाने बित्तिकै हाम्रो क्वालिटी खस्किन्छ कि होइन, स्प्रेड आउट हुने बित्तिकै हाम्रो चाहिँ क्वालिटी चाहिँ डाइल्युट हुन्छ कि भन्ने कुरा एकदम कन्सियस हुनुहुन्छ। तर उहाँले चाहिँ अहिले काठमाडौँबाट बाहिर निस्किने क्रममा, दुलीखेलबाट बाहिर निस्किने क्रममा उहाँहरू चाहिँ चेक मात्रै होइन डबल चेक गरेर एकदम रिलायन्ट चाहिँ इन्स्टिट्युसनहरूलाई मात्रै उहाँहरूले आफ्नो अफिलिएसन दिनुभएको छ र काठमाडौँ युनिभर्सिटीले अफिलिएसन दिनको लागि सिलेक्सन हामीलाई गर्यो भन्ने बित्तिकै हामी चाहिँ इन्फ्रास्ट्रक्चरमा अथवा हाम्रो तयारीमा चाहिँ उहाँहरू पूर्ण सन्तुष्ट हुनुहुन्छ, हामीले क्वालिटी दिन सक्छौँ भन्ने कुरा उहाँहरू विश्वस्त हुनुहुन्छ भनेर हाम्रो लागि पनि त्यो एउटा अडिट जस्तो भयो कि हामीले जे तयारी गरेको छ त्यो चाहिँ ठिक छ कि छैन भनेर
1: डिमान्ड पनि अनसिन भए पनि डिमान्ड रहेछ भन्ने पनि थाहा भयो।
2: बिआरटीको त डेफिनेटली डिमान्ड छ। अब डिमान्ड छ भन्ने क्रममा मैले अरू थोरै के जोड्न चाहेँ भने अहिले कोडर्सहरूलाई अथवा कम्प्युटर इन्जिनियर्सहरूलाई आइटी चाहिँ पढ्ने विद्यार्थीहरूलाई एआईको आगमनपछि एआई आइसकेपछि हाम्रो चाहिँ भविष्य के हुन्छ होइन, हाम्रो चाहिँ हामीले लिएको शिक्षा चाहिँ काम लाग्छ कि लाग्दैन होइन, हामी अहिले सुरुवात गर्दाखेरि चाहिँ ग्रेजुएट हुने क्रमसम्म धेरै टेक्नोलोजिकल चेन्जेसहरू आएर हाम्रो चाहिँ पढाइ रेलिभेन्ट हुन्छ कि हुन्न भन्ने जिज्ञासा पनि उत्तिकै पनि छ, त्यो जायज पनि छ। अब हामीले पछिल्लो दुई वर्षमा एआईले त कोडर्सहरूको मात्रै होइन आइटी प्रोफेसनल्सहरूको मात्रै होइन कम्प्युटर इन्जिनियर्सको मात्रै होइन कुनै पनि सेक्टरमा यसले चाहिँ जबहरू चाहिँ धेरै चाहिँ स्ल्यास गर्छ कि होइन धेरैजनाको जागिर खाइदिन्छ कि भन्ने छ नि त। यसमा चाहिँ म थोरै के जोड्न चाहन्छु भने आर्टिफिसियल इन्टेलिजेन्सले चाहिँ टोटल्ली चाहिँ रिप्लेस गर्ने होइन, अब हामीले हाम्रो आइटी प्रोफेसनलहरूलाई कस्तो बनाउनु पर्छ भने एआईसित पनि जोडिन सक्ने खालको, एआई पनि युज गर्न सक्ने खालको, एआई युज गरेर उनीहरू काम अझ एफिसियन्ट बनाउन सक्ने खालको चाहिँ हामीले आइटी प्रोफेसनल्सहरू डेभलप गर्नुपर्छ। अब आज हाम्रो बिआइटीमा प्रवेश गरेका विद्यार्थीहरू चार वर्षमा ग्रेजुएट हुने बेरसम्म, चार वर्ष इज अ लङ टाइम, त्यो पनि आइटी सेक्टरमा कम्प्युटर इन्जिनियरिङको सेक्टरमा हजुरको चाहिँ चार वर्षमा धेरै टेक्नोलोजिकल चेन्जेसहरू आउँछ किनभने यो एकदम ऱ्यापिडली टेक्नोलोजिकली चेन्ज हुने चाहिँ सेक्टर नै हो कि, यसको नेचरै त्यस्तो छ। त्यस्तरी आएका विद्यार्थीहरू चाहिँ आज प्रवेश गर्दाखेरि एउटा सिलेबसमा पढेछ, निस्किने बेरसम्म चाहिँ उनीहरूको आउट अफ सिलेबसका धेरै चाहिँ चेन्जेसहरू भयो भने त उनीहरू हामी रिलेभेन्ट हुन्छौँ कि हुन्न भन्ने उनीहरूले चिन्ता हुन्छ नि त। तर हामीले यसलाई चाहिँ कसरी एड्रेस गर्ने सोचेछौँ भने हाम्रो सिलेबसले मागेको क्रेडिट कोर्सेसहरू क्रेडिट आवर्सहरू अनुसारको पढे त हामी पढाउँछौँ नै, तर जति जति नयाँ नयाँ टेक्नोलोजीहरू आउँछ यो फिल्डसित सम्बन्धित कुराहरू बरु हामी चाहिँ रेगुलर क्लासेस सकिसकेपछि विद्यार्थीहरूलाई एक्स्ट्रा क्लासेस राखेर भए पनि जसको क्रेडिट छैन तर रेलेभेन्ट छ त्यस्ता क्लासेसहरू राखेर हामीले चाहिँ गेस्ट लेक्चरहरू लिएर आउने होइन, त्यो जस्तै एआई सम्बन्धी चाहिँ कुनै प्रोफेसनल्सहरूलाई लिएर आएर चाहिँ उनीहरूलाई क्लासेसहरू सञ्चालन गर्न लगाउने, फिजिकल क्लासेसहरू सञ्चालन गर्न लगाउने, अनलाइन क्लासेसहरू सञ्चालन गर्न लगाउने, त्यो खालको अनुभवहरू हामीले अपग्रेड गराइरहेका हुन्छौँ, गराउने योजना नै छ, त्यो गराउनु पनि पर्छ। त्यो गर्दाखेरि चाहिँ हजुरको फेरि उनीहरूलाई यस्तो अनुभूति नहोस् यस्तो यस बाबत चाहिँ हामीले एक्स्ट्रा फिस तिर्नुपर्छ कि भनेर त्यस्तो एक्स्ट्रा फिस केही पनि तिर्नु पर्दैन। जे काठमाडौँ युनिभर्सिटीले चाहिँ हामीलाई चाहिँ तपाईँले यति यति फिस लिनै पर्छ, यति योभन्दा माथि पनि होइन तल पनि होइन, तपाईँले यति फिस नै लिनुपर्छ भनेर जुन चाहिँ म्यान्डेट गर्नुभएको छ त्योभन्दा हामीले एक्स्ट्रा फिसहरू नलिकन हामीले एक्स्ट्रा क्लासेसहरू सञ्चालन गरेर विद्यार्थीहरूलाई चाहिँ भविष्यमा उनीहरू ग्रेजुएट हुने बेलामा पनि त्यहाँको मार्केटसित रिलेभेन्ट हुने गरेर चाहिँ स्किल्सहरू चाहिँ हामीले एड अन्स गरेर चाहिँ पठाउने सोचेका छौँ।
1: अब हाम्रो इन्फ्रास्ट्रक्चरको लागि त समय लाग्ला, अहिले हामी नगरपालिकापछि
2: अहिले हामीले फर्स्ट इयरको इन्टेकको लागि फर्स्ट इयरको इन्टेक मात्रै, हामी सेकेन्ड इयरको इन्टेक त हामी आफ्नो पर्मानेन्ट फेसिलिटीमा चाहिँ सिफ्ट हुँदैछौँ, त्यसको अहिले चाहिँ भवन निर्माण भइरहेको छ। अहिले चाहिँ हाम्रो जुन पोखरा महानगरपालिकाको चाहिँ पुरा अस्ति जुन जी आन्दोलन जुन चाहिँ आगजनी भयो त्यो भवनको पछाडि एउटा सङ्गम मार्ग भन्ने छ नजिकै, त्यो सङ्गम मार्गमा चाहिँ अहिले हाम्रो चाहिँ कलेज चाहिँ हामीले चाहिँ इन्टेक चाहिँ फर्स्ट इन्टेक हामीले त्यहीँ पढाउँछौँ। त्यो हजुरहरूले चाहिँ असगर कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट भनेर गुगल म्यापमा चेक गर्नुभयो भने त्यो लोकेसन देखाउँछ, त्यहाँ चाहिँ अहिले हामीले फर्स्ट इयरको लागि कक्षाहरू सञ्चालन गर्ने गरेर सबै तयारी भइसकेको छ। अस्तिको हाम्रो जुन चाहिँ काठमाडौँ युनिभर्सिटीले पोखरा सेन्टर बनाएर इन्ट्रान्स एक्जाम लिएको पनि त्यही भवनमै हो, त्यही फेसिलिटीमै हो। अहिले हाम्रो चाहिँ फर्स्ट इयरको इन्टेकको लागि चाहिन्छ क्लासरुम्सहरू अनि कम्प्युटर ल्याब्सहरू, भवनभित्र हाम्रो चाहिँ क्यान्टिनहरू होइन, रिसेप्सन एडमिनिस्ट्रेसन एकाउन्ट्स एरिया लाइब्रेरीहरू सबै हामीले त्यही फेसिलिटी अलरेडी चाहिँ तयार गरेर राखिसकेका छौँ।
1: अब यो चार वर्षमा कति सेमेस्टर?
2: चार वर्षमा टोटलमा आठ सेमेस्टर हुन्छ अनि हाम्रो चाहिँ एक एक वर्षमा इन्टेक लिनु पाइन्छ। यो वर्षको लागि यहीँ नै इन्टेक भयो, अर्को वर्षको लागि यहीँ टेन्टेटिभ यहीँ समयमा युनिभर्सिटीले तोके अनुसारकै हामीले चाहिँ इन्टेक लिनुपर्छ अर्को चाहिँ फ्रेस इन्टेकको लागि। त्यो हाम्रो फ्रेस इन्टेक्स सेकेन्ड इयरदेखिको फ्रेस इन्टेक चाहिँ हामी चाहिँ आफ्नै पर्मानेन्ट फेसिलिटी सृजना चोकमा जहाँ पुरानो बिस्कुट फ्याक्ट्रीको बिल्डिङ थियो त्यसलाई भत्काएर हामीले नयाँ बिल्डिङहरू बनाउँदैछौँ, नयाँ फेसिलिटीहरू बनाउँदैछौँ। शैक्षिक संस्था चलाउने मिल्ने सुहाउने खालको चाहिँ बिल्डिङ बनाउँदैछौँ। त्यहाँ चाहिँ हामीले सेकेन्ड इयरदेखिको हामीले इन्टेक त्यहीँ लिन्छौँ र हाम्रो अहिले भइरहेको रेन्टेड भवनमा भइरहेको सबै फेसिलिटीहरू हामी त्यतै सिफ्ट गर्छौँ।
1: अब यो हाम्रो विद्यार्थीहरू वा युवाहरू बाहिरको बेलामा यस खालको गतिविधिले हामीलाई कम्ती पनि त्यसलाई न्यूनीकरण गर्नको लागि के सघाउ पुर्याउँछ होला?
2: मलाई चाहिँ त्यसले पुर्याउँछ जस्तो किन लाग्छ भने, अब हामी सबैले देखेका छौँ विद्यार्थीहरू अहिले जुन विदेशमा गइराख्नु भएको छ उहाँहरू उच्च शिक्षाको लागि मात्र होइन, उच्च शिक्षा पछिको चाहिँ रोजगारी विदेशमा अलि आफ्नो पढाइ अनुसारको रोजगारी पाइन्छ होइन, पढाइ अनुसारको त्यो रोजगारी अनुसारको स्यालेरी पाइन्छ भन्ने हिसाबले जानुभएको जस्तो लाग्छ। लाइफ स्टाइलको लागि पनि जानुभएको छ कि पढ्नको लागि मात्रै भन्दा पनि, मैले भने नेपालको पढाइ अथवा विद्यार्थीको स्तर नराम्रो होइन, तर त्यसपछिको चाहिँ जुन चाहिँ जब अपर्च्युनिटिजहरू हुनुपर्थ्यो त्यो नभएको कारणले गर्दा विद्यार्थीहरू धेरै विदेशिनु भएको जस्तो लाग्छ। अब यो कुरालाई एड्रेस गर्ने भनेको हामी जस्तो उद्यमीहरूले नै हो, हामी जस्तो व्यवसायीहरूले नै हो। सकेसम्म विद्यार्थीलाई आफ्नो स्किल अनुसारको रोजगारी दिन सकियो भने र माटो सुहाउँदा खालको चाहिँ उनीहरूले चाहिँ रिम्युनरेसन स्यालेरी पनि दिन सकियो भने विद्यार्थीले यहाँ रिटेन हुन्छन् जस्तो लाग्छ। यो कुनै चाहिँ भनौँ न राजनीतिज्ञले गरेको भाषणले गर्दा रोकिने भन्दा नि हाम्रो व्यवसायीहरूले उनीहरूले यहाँ काम गर्ने वातावरण दिन सकियो भने उनीहरू यहाँ रिटेन हुन्छन्, डेफिनेटली रिटेन हुन्छन्। तर हामी व्यवसायीहरूले पनि हामीले पनि इच्छा मात्रै राखेर भएन, हाई स्यालेरी दिन्छु भनेर मात्रै भनेर पनि भएन। हाम्रो जुन अर्गनाइजेसन छ बिजनेस अर्गनाइजेसन त्यसले हायर स्यालेरी दिन सक्ने गरी उसले चाहिँ आफ्नो प्रफिट कमान्ड गर्न सक्नु पर्यो, आफ्नो बिजनेस त्यसै अनुसार चाहिँ एक्सपान्ड गर्न सक्नु पर्यो। तपाईँलाई मन र अनि परिस्थिति मिलेपछि बल्ल नै सहयोग गर्न सकिन्छ, नत्र मसित आज मन छ तर मैले चलिरहेको अर्गनाइजेसनले चाहिँ राम्रो आफूले बिजनेस चाहिँ चलाउन सकिरहेको छैन होइन, राम्रो चाहिँ सेल्स गर्न सकिरहेको छैन, राम्रो प्रफिट कमाउन सकिरहेको छैन भनेर भन्दाखेरि चाहिँ मैले कसरी चाहिँ हाई हाई स्यालेरी चाहिँ दिन सक्छु त वर्कर्सहरूलाई भन्ने कुरा पनि आउँछ। त्यही भएर हामीले यदि हामीले जसरी सोच बनाएका छौँ त्यसरी नै हामीले विद्यार्थीहरूलाई सुरुमै अलिअलि भए नै व्यावसायिक अनुभव दिने ग्रेजुएट गर्ने बेरसम्म त्यसपछि उनीहरूलाई हाम्रो अर्गनाइजेसनहरूमा चाहिँ उनीहरूको स्किल अनुसारको कामहरू दिन सक्ने र हामीले हाम्रो अर्गनाइजेसनलाई राम्रो गर्दै जाने त्यसपछि उसले कमाउँदै लिएर जाने भन्ने त हामीले ती पास भएका विद्यार्थीहरूलाई राम्रो स्यालेरी दिन सक्छौँ नि त। त्यसरी दिन सक्यो भने बल्ल चाहिँ विद्यार्थीहरू ओभरअल यो होल इकोसिस्टम नै तयार भइसकेपछि बल्ल यहाँ बस्छन् कि, नत्र पढाइ जति अब्बल बनाए पनि हामीले पढाइ सकिसकेपछिको चाहिँ राम्रो चाहिँ उनीहरूले चाहिँ रोजगार पाउने अवस्था सिर्जना नगर्ने अथवा स्वरोजगार हुने खालको चाहिँ इन्भाइरोमेन्ट क्रिएट नगरिदिने भने फेरि पनि विद्यार्थीहरू बढीमा पढिसकेपछि एक दुई वर्ष बस्लान् अनि मास्टर्स चाहिँ गर्नु भए पनि म बाहिर जान्छु, मास्टर्स भने त बाहिर जाने ढोका मात्रै बनाएर भए पनि उनीहरू विदेशतिर लाग्छन् र उता गएपछि उतै खुसी हुन्छन् होइन, उता प्रोफेसनल पनि छ इन्भाइरोमेन्टहरू प्रोफेसनल पनि छ, उता आफ्नो स्किल पनि डेभलप भएको पनि छ, उनीहरू उतै खुसी हुन्छन् र यो विदेशी क्रम चाहिँ झन् पछि झन् बढ्दै जान्छ।
1: एउटा कन्सेप्ट पनि छ यो बेला बेलामा उठ्ने गर्छ तर ल्याउनु पर्ने बाहिर ल्याउनु पर्ने जस्तो पनि लाग्छ कि कुनै पनि क्षेत्रमा नागरिक लगानी पनि आवश्यक छ, त्यो मनोविज्ञानको हिसाबले, मनोभावनाको हिसाबले, अर्थको हिसाबले, सामाजिक हिसाबले, कुनै पनि हिसाबले त्यो खालको लगानी पनि चाहिन्छ।
2: हजुर अनि चाहिन्छ, डेफिनेटली चाहिन्छ। त्यो त्यो
1: तपाईँ प्रमोटर हुनुहुन्छ अर्को सिभिल क्षेत्रबाट पनि त्यो खालको लगानी चाहिँ
2: त्यो भने कस्तो
1: सहभागिता पनि चाहियो,
2: त्यो भयो भने हजुरले भन्नुभएको कुरा भयो भने मान्छेले स्टेक फिल हुन्छ कि मेरो पनि त लगानी छ नि, मेरो पनि त इनपुट छ नि, त्यो पार्टिसिपेटरी फिल हुन थाल्छ कि उसलाई। अहिले अब यो पब्लिक लिमिटेड कम्पनीजहरू आएको पनि त्यही कन्सेप्ट अनुसारहरू नै हो, नागरिकहरूले पनि लगानी गर्नुपाउने, पार्ट अफ अनरसिप फिल हुन पाउने होइन, त्यो कन्सेप्ट अनुसार पनि आएको र आइटी सेक्टरमा पनि अब अहिले अब नेपालको लागि त टु फार फेस्ट पनि सुन्न सकिन्छ, तर चाहिँ विदेशतिर थुप्रै आइटी कम्पनीजहरू तपाईँ पब्लिक लिमिटेड भइसकेका छन् होइन, तिनीहरूको सेयर कारोबार चाहिँ सेकेन्डरी मार्केटमा ट्रेडहरू भइरहेको छ। अब मैले कतिपय मेरो सिनियर्सहरू, म इन्जिनियरिङ पढ्दाखेरि मेरो सिनियर्सहरू जुनियर्सहरूसित कुराकानी गर्दा उहाँले राम्रोसित चाहिँ आइटी कम्पनीहरू चलाइराख्नु भएको छ, कोही कोही त 800-1000 चाहिँ रोजगारी दिइराख्नु भएको छ काठमाडौँमै बसेर पनि, अनि उहाँहरूले चाहिँ त्यही भन्नुहुन्छ कस्तो छ नेपाली विद्यार्थीहरूको चाहिँ क्वालिटी कस्तो छ भने त राम्रो छ, उनीहरू 2-3 वर्ष यहाँ काम गर्छन् अनि फेरि पनि विदेशै जान्छन् भनेर भन्नुभयो कि। त्यसपछि हामीले अझै राम्रो विद्यार्थीहरूलाई चाहिँ प्लेटफर्म राम्रो दिने, उनीहरूलाई चाहिँ राम्रो पे गर्न सक्ने अवस्था बन्यो भने त उनीहरू यहीँ डेफिनेटली रिटेन हुन्छ नि, त्यस्तो लाग्छ मलाई।
1: अब हाम्रो विद्यार्थीहरूले स्टार्टअप सेल मार्फत आफ्नो नयाँ आइडियालाई कम्पनीमा रूपान्तरण गर्न पनि सक्छन्,
2: डेफिनेटली सक्छन्, तर त्यसको लागि अब
1: हामीले त हाटेका छौँ, तपाईँ पनि अब हाट्नुहोस्, तपाईँ पनि अब उभिनुहोस्, दोहोऱ्याउनुहोस्।
2: कस्तो हुन्छ नि स्टार्टअपहरू गर्दाखेरि हजुरको, अब नेपालमा मलाई स्टार्टअपहरू अथवा चाहिँ कुनै पनि नयाँ उद्यमहरू अलिकति चाहिँ ग्रो गर्न नसकेको कारण कस्तो जस्तो लाग्छ भने, कुनै पनि तपाईँको बिजनेस चलाउन सुरु गर्दाखेरि त्यसमा रिस्क एकदम हाई हुन्छ, अनि यदि ब्याकअप छैन भने, फाइनेन्सियल ब्याकअप छैन भने, यो रिस्कले रिवार्ड दियो भने त दियो, तर यदि चाहिँ रिस्कले गर्दाखेरि चाहिँ यो डुब्यो भने त म त खर्लाकै हुन्छु, होइन मसित भएको थोरै भने पत्रिकासम्म त्यो सबै जान्छ भन्ने डर मान्छेको मनमा रहिरहेको भने उसले रिस्क लिनै सक्दैन कि, त्यो द्याट्स ह्युमन नेचर। कसैलाई चाहिँ कसैले रिस्क लिनै सकेन, यो चाहिँ डरायो भनेर चाहिँ भन्न हामीले कहिले पनि हुँदैन, तर ब्याकअप हुनुपर्छ, फाइनेन्सियल ब्याकअप हुनुपर्छ। ओके, बरु सुरु गर्दा सानो स्केलमा सुरु गर्ने, तर उनीहरूलाई स्टार्टअप सुरु गर्न खोजिरहेका छन् होइन, नयाँ चाहिँ काम सुरु गर्न खोजिरहेका छन् भने उनीहरूसित आइडिया पिचिङ लिने, कस्तो त उनीहरू कन्सेप्ट हेर्ने, उनीहरूसित काम गर्ने जिल कति छ भनेर हेर्ने, र त्यो सबै कुराहरू म्याच हुन्छ भने, आफू कन्भिन्स भएको छ भने थोरै फन्डको ब्याकअपहरू हामीले दिने, ताकि त्यो उनीहरूको कोसिसका बावजुद पनि त्यो बिजनेसको नेचर नै त्यही हो नि, फेल पनि त हुनसक्छ नि, सक्सेस भन्दा फेलियरको रेट आइछ, फेल भयो भने पनि उनीहरूको आफ्नो चाहिँ पैतृक सम्पत्ति नजाओस् होइन, तर त्यो ब्याकिङ दिन सकियो भने चाहिँ स्टार्टअपको लागि चाहिँ विद्यार्थीहरू अलिकति तयार हुन्छन् जस्तो पनि लाग्छ।
1: अब पढ्दै पनि जाउँ, गर्दै पनि जाउँ, उद्यमी पनि बन्दै जाउँ, कमाउँदै पनि जाउँ, त यही बसेर गरौँ भन्ने तपाईँहरूको मोटो होइन?
2: होल मोटो यो हो, र यो मोटो जति सुन्दाखेरि जति सहज छ, त्यो अप्लाई गर्दाखेरि त्यति नै मेहनत गर्नुपर्छ सबै पक्षले, हामीले मात्रै गरेर हुन्न, विद्यार्थीहरू पनि आफू पनि तयार हुनुपर्छ होइन, मेहनत गर्ने कुरामा कसैले केही कन्जुसाई गर्नु हुँदैन होइन, इफ दे आर हार्ड वर्किङ, हामी पनि उनीहरूलाई चाहिँ कसरी ग्रुम गर्ने भन्ने कुरा एकदम सिरियस नै लाग्छौ कि, किनभने मैले भने नि त्यो काम गरेर पढेर गराएको बिचमा जुन ग्याप छ त्यो हाम्रो कसरी फुलफिल गर्ने भन्ने कुरामा अलिक बढी नै जोड, त्यो दुईवटै साइडको अनुभव मैले लिएको हुनाले त्यो कसरी त्यो ब्रिजिङ गराउने भन्ने कुरामा मेरो दिमागमा थुप्रै कन्सेप्टहरू पनि छ, हाम्रो टिमसित थुप्रै कन्सेप्टहरू पनि छ, र विद्यार्थीहरू उनीहरू काम गरेर मेहनत गर्न तयार छन् भने हामी उनीहरूलाई ग्रुम गर्ने जति पनि इन्भाइरोमेन्टहरू दिन सक्छौँ।
1: अब यही कोर्स विदेशकै कोर्स विदेशकै कोर्स यहाँ पढाउनुहुन्छ भने, यही पढ्न विदेशमा जाने भने त्यो करोडमा खर्च हुन्छ होइन?
2: डेफिनेटली खर्च पनि हुन्छ, खर्च पनि हुन्छ, तर एउटा कुरा म के पनि जोड्न चाहन्छु भने, खर्च पनि हुन्छ तर विदेशमा बसेर चाहिँ कमाइ पनि हुन्छ होइन। जस्तै मलाई एउटा अनुभवै सेयर गरौँ, मेरो एकजना मित्र नै हुनुहुन्छ, उहाँको छोरीले इन्डियामा पढ्नुभयो, यहाँ पढ्दाखेरि भन्दा चार गुणा बढी चाहिँ खर्च गरेर पढ्नुभयो कम्प्युटर इन्जिनियरिङ, तर अहिले उहाँले चाहिँ यहाँभन्दा चाहिँ चार गुणा बढी नै कमाउनुहुन्छ फेरि। तर मैले के भनेको भने, पढाइ मात्रै दिएर हुँदैन, उनीहरूलाई कमाउने वातावरण पनि दिनुपर्छ, यो दुईवटा कुराको म्याचिङ नहुँदासम्म हामी खालि क्वालिटी एजुकेसन क्वालिटी एजुकेसन डेफिनेटली चाहिन्छ होइन, सिस्टम अपडेट भएको एजुकेसन डेफिनेटली चाहिन्छ, तर त्यसपछि उनीहरूलाई काम गर्ने चाहिँ ठाउँ दिन सक्यो भने मात्रै आफूले पढेको कुरा पनि त युज भयो नि त बल्ल होइन, अनि बल्ल उनीहरूको क्षमता प्रस्फुटन हुने हो कि, त्यसरी आफ्नो मान्छेले चाहिँ आफ्नो चाहिँ स्किलहरू डेभलप गर्दै लिएर जाने हो। पढाइ एकातिर छ, काम एकातिर छ, पढाइ एउटा सेक्टरमा पढिरहेको छ, काम अर्को सेक्टरमा गरिरहेको छ, त्यो त उनको बाध्यता हो नि त, त्यस्तो अवस्था नआओस् भन्ने चाहिँ।
1: हाम्रो इन्डस्ट्रियल एरियामा यो खालको म्यान पावरको अभाव त धेरै रहेछ, सुविधाखेरि है
2: थुप्रै अभाव छ, हामी त कस्तो हुन्छ नि कहिले कहिले
1: खेल्ने मान्छे त
2: होइन, कहिले कहिले हाम्रो हामी चाहिँ व्यवसायहरूको बिचमा चाहिँ हाम्रो चाहिँ ख्यालठट्टा पनि के हुन्छ भने, रोजगार खोज्नेले रोजगार पाएन, रोजगार दिन्छु भन्ने मान्छेले चाहिँ केपेबल मान्छे पाएन भन्ने जस्तो कि, यस्तो ठुलो ग्याप छ कि, स्किल्सहरू प्रपर स्किल्स सहितको चाहिँ हामीले चाहिँ म्यान पावरहरू पाउनु एकदमै गाह्रो नै छ। कतिपयलाई त हामीले हाम्रै चाहिँ व्यवसायहरूमा लिएर आएर उनीहरूलाई सिकाएर सिक्ने सिकाउने क्रममा त थुप्रै मिस्टेकहरू हुन्छ नि त, कति नोक्सान हामीले आफूले सहेर पनि सिकाएका पनि छौँ। अब तर विडम्बना कस्तो छ भने, सिक्छन् अनि त्यसपछि दुई तिन वर्षपछि उनीहरू फेरि चाहिँ विदेशी नै अवस्था बनेको पनि छ, तर खेर सिकेछन् भन्ने चाहिँ हामी चाहिँ त्यसमा अलिकति सन्तुष्ट पनि दिन्छौँ।
1: अब बिआइटीका विद्यार्थीहरूले बेन्च टेबलमा कहिलेबाट बस्न सुरु गर्छ?
2: अब हाम्रो चाहिँ एडमिसन
1: सबै सकियो होइन?
2: हजुर, हाम्रो चाहिँ एडमिसन अगस्त 4 सुरु हुन्छ, काठमाडौँ युनिभर्सिटीले नै फेरि त्यो एकाडेमिक सेड्युलहरू उहाँले नै फिक्स गरे अनुसार नै हामी चल्नुपर्छ। उहाँहरूको भनेमा अगस्तको 3 हप्ता या 4 हप्तादेखि हामी चाहिँ कसरी सञ्चालन गर्न सक्छौँ भनेर उहाँले हामीलाई अनुमति दिनुभएको छ। आज 27 भयो, भोलि 28, भोलि चाहिँ रिजल्ट निस्किँदैछ क्यु, अनि केहीको चाहिँ रिजल्ट निस्किसकेपछि त्यसमा पास फेल भन्ने सिस्टम हुँदैन, त्यसमा ऱ्याङ्किङ भन्ने हुन्छ। ऱ्याङ्किङ अनुसार अब कतिपयले चाहिँ अब हाई ऱ्याङ्क लेभलले चाहिँ आफूले सुरुमै फर्स्टमा प्रिफेयर गरेको चाहिँ इन्जिनियरिङ अथवा चाहिँ कुन मानिलिउँ सिभिल इन्जिनियरिङ भन्ने चुज गर्नुभएको छ भने उहाँहरूको फर्स्ट प्रिफरेन्स चाहिँ पाउनुहुन्छ। तल तल चाहिँ मार्क्सहरू आएकोले अब मलाई आफूले चाहिँ फर्स्ट प्रिफरेन्सको चाहिँ मैले सब्जेक्ट पाएन भने सेकेन्ड प्रिफरेन्सको अथवा थर्ड प्रिफरेन्सको सब्जेक्टहरूलाई स्विच गर्ने चाहिँ उहाँहरूले समय दिनुहुन्छ दुई दिनको लागि। त्यो विद्यार्थीले घरै बसेर अनलाइन पनि गर्न सक्छन् भनेर भन्नुभएको छ। त्यो सबै गरिसकेपछि बल्ल पिक्चर क्लियर हुन्छ। त्यसपछि हाम्रोमा बिआरटीमा कुन कुन विद्यार्थीहरू आउने, कुन कुनलाई हामीले एडमिसन गर्न चाहिँ हामीले पाउँछौँ भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसपछि त्यो प्रोसेस चाहिँ हाम्रो अगस्त 4 नै सुरु हुन्छ। अगस्त 4 सुरु भएर हजुरको हप्ता 10 दुई हप्ता जतिमा चाहिँ त्यो प्रोसेस कम्प्लिट भइसकेपछि उहाँहरूले चाहिँ फर्दर 1 ग्याप गरेर अनि हामीलाई कक्षा सञ्चालन गरिदिनुहुन्छ।
1: असर आगामी दिनमा पनि हामी शिक्षाका कुराकानीहरूसँग जोडिनेछौँ। पोखरामा बिआइटी यहाँले खेलको यो सम्बन्धमा सञ्चालन गर्न लाग्नुभयो र त्यसको गर्दैछौँ भन्ने जानकारी पनि दिनुभयो र उत्साहवर्धक त्यो सहभागिता पनि देखियो। यो क्रम यही बढ़िरहोस् र विद्यार्थीहरूलाई यही नै पढ़ाउने, पढ़ाउँदा पढ़ाउँदै सिकाउँदै सिकाउँदै यो उनीहरूलाई पनि जब फोल्डर पनि यही नै बनाउने त्यो खालको परिवर्तनमा यहाँहरू जाँदै हुनुहुन्छ। यो एउटा प्रोसेस लामो समयसम्म रहनेछ। समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: हस्, मलाई पनि यो कार्यक्रम मार्फत आफ्नो कलेजको अनि हाम्रो आफ्नो ओभरअल सोचको बारेमा, लङ टर्म सोचको बारेमा चाहिँ सबैजनालाई चाहिँ जानकारी गराउने मौका दिनुभएकोमा हजुर र हजुरको रेडियो अन्नपूर्ण परिवारलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अब यो बिआइटी त सुरु भयो, यो 4 इन्जिनियरिङ फिल्डका अन्य फ्याकल्टीहरू पनि छिट्टै तिनीहरूले स्वागत गर्ने त्यो मौका पनि र सुन्ने सुनाउने वातावरण पनि बनोस्, शुभकामना छ।
2: हस्, धन्यवाद।
1: हुनुहुन्थ्यो अशोक कलेजका अध्यक्ष श्रीराम पाण्डेज्यू हामीसँग कुराकानी गर्दै। अशोक कलेज योजना चोकमा छ, अहिले नगरपालिका पछाडिबाट सञ्चालनमा रहेको छ भने अब त्यहाँ भवनको सम्पूर्ण कामहरू सकिने बित्तिकै सम्भवतः 1 फेरि त्यहाँबाट शुरू हुने जानकारी हामीलाई गराउनु भयो। बिआइटीसँग सम्बन्धित विद्यार्थीहरू पक्कै पनि उत्सुक हुनुहुन्छ होला, जति सहभागी हुनुभयो र सहभागी हुन चाहनेहरूले पनि कलेजमा गएर यसका बारेमा पुछ बुझार गर्न सक्नुहुनेछ। यही सिकौं, यही केही गरौं, कलेजले यही लक्ष्य लिएको स्वयं अध्यक्षज्यूले हामीलाई बताइसक्नुभयो। अरूलाई पनि धन्यवाद। आगामी दिनहरूमा पनि यस्ता विषयहरूमा हामी छलफलमा रहनेछौ। म अर्जु पनि छुट्टिन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084466।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट। रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856607729।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागराहरूमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 इयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA, 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT, 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: घरेको भए होइन, गरिहाल्नुहोस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
13: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5-38-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 01-4-33-342-433-640।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01-5901-62-5901-63।
9: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
10: TNT Express
2: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम। TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: Annapurna 93.4.
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालको नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560036।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक। यति बेला पूर्वाह्नको 9 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4
8: गुड मर्निंग पोखरा।
4: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ अरविन्द भाइले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँग हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ पक्कै पनि। र अब हामी हरेक दिन भन्छौ आफ्ना लागि समय निकाल्नुहोस्, आफूलाई माया गर्नुहोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् होइन। तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने तपाईँले यात्रा गर्ने ठाउँ बाटो घाटो बुझेर यात्रा गर्नको लागि हामी अनुरोध गर्छौं।
1: र हामी तपाईँसँग अहिले 10 बजेसम्म रहन्छौँ र तपाईँहरू अब यति बेला तयारी पनि गर्दै हुनुहुन्छ होला। 9 बजेबाट चाहिँ हुन्छ नि कार्यालय भनेपछि कार्यालय समयमा तपाईँहरू पुगिसक्नुभयो होला कतिपय, होइन? कार्यालय समय पुग्दै हुनुहुन्छ होला
0: कार्यालयमा पुगेर औँठा छाप लगाइसक्नु भएको छ।
1: त्यो सँगसँगै अब स्कूलको लागि आफ्नो बालबच्चालाई तयारी गर्दै हुनुहुन्छ होला, वा स्कूल लैजाने तर्खर पनि गर्दै हुनुहुन्छ होला, वा आफ्नो हुन्छ नि कामकाज वा भनौँ न अब कामकाजमा पनि तपाईँहरू होइन लाग्दै हुनुहुन्छ होला, वा भनौँ व्यवसाय अब विषयहरूमा होइन। यी सबै कुराहरू भनेको यो 9 बजी एकदमै रस आवर हो
0: क्या,
1: सबै कुराहरू चाहिँ यो
0: मान्छेहरूलाई अझ जुन कामकाजी आमा बुबाहरूका लागि होइन, विशेष गरी घरमा त्यो एक्लो परिवारमा बसिराखेकाहरू, अब त्यो बच्चाहरूलाई हतारले चाहिँ स्कूल छोडेर आफू हतारमा कार्यालय जाँदा होइन एकदम अलवेज हतार भइराखेका हुन्छ कि।
1: अब आज चाहिँ खासमा यो बच्चाहरूको सन्दर्भमा चर्चा गर्नु पर्दाखेरि कतिपय सन्दर्भहरू हुन्छ नि, अब हामीले धेरै खालका चाहिँ उदाहरणहरू चाहिँ होइन हाम्रो संस्कार संस्कृतिको पनि दिन्छौँ, तर त्यो सँगसँगै अब कतिपय हुन्छ नि हामीले अरूका कुराहरू पनि अनुसरण गरिरहेका हुन्छौँ कि। खासमा चाहिँ बच्चाहरूलाई होइन कहिलेकाहीँ आजकल बच्चाहरूलाई चाहिँ अब कहिले होमवर्कै गर्दैन भन्ने खालको गुनासो अभिभावकहरूको रहन्छ होइन।
0: धेरै जस्तो अभिभावकको गुनासो भनेको बच्चा पढ्दै पढ्दैन
1: भन्ने गुनासो रहन सक्छ, जति गाली गरे पनि हुँदैन, जति गरे पनि हुँदैन भन्ने खालको हुन्छ। अब बच्चाहरूलाई उनीहरूलाई भनौँ न अब अनुशासित गराउनको लागि होइन वा जिम्मेवार बनाउनको लागि के गर्ने त, चर्को स्वरमा मात्रै गाली गरेर वा चर्को होइन उनीहरूलाई गाली गरेर पिटेर भन्दाखेरि अलिकति अस्वाभाविक जुन रहेछ होइन, मलाई चाहिँ यो पिटेर बच्चाहरूलाई तफलाउने भन्ने कुरामा चाहिँ मलाई त्यो विश्वास लाग्यो नि। त्यो कारणले गर्दाखेरि भनौ न अब अभिभावकले त्यो खालको पनि क्रियाकलापहरू गरिरहेका हुन्छन् होइन आफ्नो बच्चाहरूलाई चाहिँ। अब कतिपय अभिभावकहरू चाहिँ कस्तो भने अब अरूका कुराहरू पनि सुनिरहेका हुन्छन्, तिम्रो बच्चा कति मात्तेको अलिकति सम्झाउनु पर्यो वा भनौ न अलिकति चाहिँ ट्र्याकमा ल्याउनु पर्यो भनेर पनि भनिरहेका हुन्छन्। खासमा बच्चाहरू अलिकति ट्र्याकमा आउने भनेको चाहिँ मायाले नै हो कि होइन। तपाईँले जति धेरै बच्चालाई माया गर्नुहुन्छ होइन, बच्चाहरू कहिले पनि चर्को स्वरसँग डराउँदैन कि, बच्चाहरू कहिले पनि आफ्नो अभिभावकले पिट लाने डराउँदैन होइन, त्यसले झन् नकारात्मक असर पार्न सक्छ। बच्चाहरू चाहिँ बरु आफ्नो अभिभावकहरू एकदमै माया गर्ने अभिभावकहरू रिसायो भनौँ न आफूसँग अलिकति त्यो खालको बेखुस भयो भन्ने खालकोमा चाहिँ डराउन सक्छ होइन। त्यो कारणले गर्दाखेरि विनम्रतापूर्वक होइन उनीहरूलाई चाहिँ यो खालका कुराहरू अनुशासित बनाउने कुराहरूमा चाहिँ लाग्नुपर्छ भन्ने लाग्छ। जापानमा चाहिँ के गरिदो रहेछ भन्दाखेरि जतिसुकै सानो भए पनि बच्चाहरूलाई सुरुदेखि नै अरूलाई विनम्रतापूर्वक अभिवादन गर्न सकिन्छ। अब हामीसँग चाहिँ के छ भन्दाखेरि बच्चाहरूले होइन सम्बोधन गर्दाखेरि पनि यो यस्तै छ टाइपको हुन्छ नि, जति सिकाएनौ होइन भन्ने टाइपको चाहिँ हामी गरिरहेका हुन्छौँ। तर उनीहरूलाई त्यो जति हुन्छ नि अभ्यस्त जे कुरामा बानी पर्छ त्यो कुरामा अभ्यस्त हुने हो। त्यो कारणले गर्दाखेरि सुरुबाटै उनीहरूले हामीले जे कुराहरू बोलिरहेका हुन्छौँ उनीहरूले त्यो उनीहरूले रिसिभ गर्ने कुरा पनि त्यही कुराहरू रिसिभ गरिरहेका हुन्छौँ कि होइन। जस्तै हामीले घरमा झगडा गऱ्यौँ भने होइन बच्चाको मानसिकता पनि त्यो झगडा गर्न सिक्छन् होइन। हामीले नराम्रो बोल्न थाल्यौँ भने बच्चाहरूले पनि त्यही नराम्रो बोल्न थाल्छ। हामीले आदरभावका साथ बोल्न थाल्यौँ भने उनीहरूले पनि त्यही खालको होइन आदरभाव तरिकाले बोल्न सक्छन्। यसरी चाहिँ हाम्रोबाट हामीले गर्ने व्यवहारबाट चाहिँ उनीहरूले सिकिरहेका हुन्छन् होइन। अब कतिपय कुराहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि अनुशासित गराउने कुरामा पनि अरूको भावनालाई ख्याल गर्ने कुरामा पनि हामीले चाहिँ बच्चाहरूलाई होइन सचेत गराउनुपर्छ होइन। अनि त्यसपछि अब घरमा प्रवेश गर्दाखेरिका नियमहरू होइन, घरमा कसरी प्रवेश गर्ने, घर प्रवेश गर्ने बित्तिकै के गर्ने होइन, घरमा चाहिँ अब जुत्तै शुद्ध बेडरुममा पुग्ने हो कि होइन बाहिर जुत्ता पुग्ने हो होइन, वा त्यो स्कुलबाट फर्किएपछि होइन के गर्ने भन्ने खालको कुराहरू चाहिँ घर प्रवेश गर्दाखेरिको अनुशासन चाहिँ सिकाउनु पर्छ वा घरमा पर पाउन आउँदाखेरि चाहिँ उनीहरूलाई
2: आजकलको बच्चाहरू घरमा पर पाउन आउँदाखेरि चाहिँ ढोका लगाएर बस्नु हुन्छ नि अब अलिकति त्यो संस्कार नसिकेको होइन अब यो कस्तो भने यो प्रविधिले पनि बिगारिरहेको छ क्या बच्चाहरूलाई चाहिँ एक्लै प्रविधिसँग झुम्बिने कारणले गर्दाखेरि चाहिँ घरमा अब भरमा चाहिँ बैठक कोठामा सबैजना जम्मा भएर बसिरहँदाखेरि चाहिँ बच्चाहरू चाहिँ आफ्नो कोठामा चाहिँ मोबाइलमा व्यस्त चाहिँ रहने चाहिँ देखिरहेको छ अब यो यी कुराहरू पनि अलिकति अभिभावकले बच्चाहरूलाई चाहिँ सम्झाउनु पर्ने छ किनभने त्यो बच्चाहरू बाहिर ननिस्किसकेपछि बच्चाहरू चाहिँ परिवारसँग या चाहिँ आउने पाहुनासँग घुलमिल नभएपछि समस्या हुनेछ
1: यी विषयहरूमा चाहिँ अलिकति बच्चाहरूसँगको होइन सामिप्यता बढाउनु पर्छ चर्को स्वर वा उनीहरूलाई डर धाक धम्की दिएर समस्याको समाधान हुने होइन होइन उनीहरूलाई जति सक्दो मायालु भाव प्रकट गरे भने होइन उनीहरूले त्यो आफ्नो अभिभावकका विषयहरू आफ्नो अभिभावकले भन्न खोजेका कुराहरू आफ्नो अभिभावकले देखाउन खोजेको बाटोमा चाहिँ स्वस्फूर्त रूपमा उनीहरू लाग्न सक्छन् होइन अब कतिपय अवस्थामा चाहिँ हामी चाहिँ उनीहरूलाई के गराउँछौ भन्दाखेरि एकदमै प्याम्परिङ गरिरहेका हुन्छौँ कि जस्तै भन्छौ नै अब स्कूलको चाहिँ पोसाकहरू पनि उनीहरूलाई लगाउन नदेखि आफैले लगाइदिने होइन त्यो उमेर एउटा उमेर पुगिसकेपछि होइन अनि बढी एकदमै प्याम्परिङ गरेर आउँछौँ अनि खाना पनि अब होइन उनीहरूलाई खाना नदिकन आफैले खुवाइदिने जस्ता होइन आत्मनिर्भर बनाउन सक्नु पर्यो कि जिम्मेवारी आफ्नो काम चाहिँ आफैले गर्नुपर्छ भन्ने खालका कुराहरू अनि स्कूल जाँदाखेरि पनि अब उनीहरूलाई झोला बोक्न नदिकन आफै झोला बोकेर लगाइदिने होइन स्कूलबाट फर्किँदाखेरि पनि उनीहरूलाई झोला बोक्न नदिकन आफै झोलाले बोकेर फर्किने यी यावत कुराहरू हुन्छ नि उनीहरूलाई के कहीँ के कुराको आभास गराउनुपर्छ भन्दाखेरि चाहिँ मेरो काम चाहिँ यो हो मेरो काम मैले आफैले गर्नुपर्छ भन्ने खालको जिम्मेवारीको बोध चाहिँ गराउनुपर्छ नभएदेखि उनीहरू त्यही डिपेन्डेन्ट मानसिकता बाँच्यो भने चाहिँ पछि ए मेरो काम त मेरो अभिभावकले गरिहाल्छन् नि होइन मलाई खुवाउने काम जिम्मेवारी अभिभावकको हो होइन मलाई यो सबै गराउने काम चाहिँ अभिभावकको आफ्नै काम पनि अभिभावकले जिम्मा लगाउन सक्छन् होइन त्यो कारणले गर्दाखेरि आफ्नो काम चाहिँ एटलिस्ट होइन बच्चालाई आफैलाई गर्न लगाउन दिनुपर्छ यो चाहिँ हरेक अभिभावकको जिम्मेवारी पनि हो
2: ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि एउटा सांगीतिक कोशीली

0: ऑफिस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन।
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ
4: सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन।
4: मुटु रोग विशेषज्ञ डाक्टर

0: तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
1: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो

0: काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय ट्री टेस्ला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज।
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
9: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा।
1: हामी तपाईँको लागि रहेका छौं गुड मर्निङ पोखरामा। गुड मर्निङ पोखरामा हामी तपाईँसँग अहिले 10 बजेसम्म रहन्छौं र देशभर मनसुनी वायुको प्रभाव, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना पनि रहेको छ। मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महासागरले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षासम्मको वर्षा भइरहेको छ। आज दिउँसो चाहिँ देशको हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। त्यसै गरी कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ। यो चाहिँ मौसम सम्बन्धी तपाईँहरूको लागि जानकारी रह्यो।
0: अब यो मौसम बिग्रिसकेपछि धेरै राजमार्गहरू पनि अवरुद्ध हुन्छन्, धेरै ठाउँहरू पनि अवरुद्ध हुन्छन् होइन। अब यो अविरल वर्षा, बाढ़ी, पहिरोको कारण चाहिँ देशका विभिन्न मुख्य राजमार्गहरू चाहिँ अवरुद्ध छन् होइन। अब कतिपय अवस्थामा चाहिँ भनौँ न बागमती देखुन्ट लिएर होइन गण्डकी देखुन्ट लिएर विभिन्न ठाउँहरूमा चाहिँ राजमार्गहरू चाहिँ अवरुद्ध भएको देखिन्छ। जस्तै ललितपुर, भोजपुर, इलाम, काभ्रे, मकवानपुर होइन सिन्दुल पाल्चोक, यी ठाउँहरूमा चाहिँ राजमार्गहरू चाहिँ अवरुद्ध छन्।
1: अब कतिपय ठाउँमा सम्भावित बाढ़ीको जोखिम हुन सक्छ, कतिपय ठाउँमा सम्भावित पहिरोको जोखिम हुन सक्छ होइन। ती सम्भावित बाढ़ी पहिरोको जोखिम भएका ठाउँमा जोखिम मोलेर होइन कुनै पनि कार्यहरू होइन नगर्नको लागि हामी पनि अनुरोध गर्न चाहन्छौ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौ। हामी तपाईँको लागि हरेक दिन शनिबार बाहेक उपस्थित हुने गर्छौ 9 देखि 10 बजेसम्म मिठा गीतहरूसँगै मिठा कुराकानी दिएर।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997277।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेट एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454699, 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-78-50-51-33 र 576-458।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
4: भरोसाको यो यात्रा बिग मार्ट

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: तपाईँ रेडियो 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ आजको यहाँको दिन शुभ रहोस् मंगल रहोस् जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनुन् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ नमस्कार शुभ दिन।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-590-162-590-163।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक,
9: यति बेला पूर्वाह्नको 10 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-98-251-98-190
7: 93.4

0: গুগল বাটসালিয়া পোখারা ক্লিনিক নিউ রোড পোখারা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: हेलो पोखरा कलिङ।

हेलो हाय नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा मार्फत र रातोपाटी.com मार्फत पनि एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ओके ल ठिक छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला। अब कोही फुर्सदमै हुनुहुन्छ भने फोन पनि गर्नुहोला, कतिजना घरमै कतिजना अफिसमा होइन कतिजना आफ्नो काम गर्ने ठाउँ पसलमा काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै हुनुहुन्छ होला होइन त। ल कोही किराना पसल छ होला, कसैको बुटिक छ होला, कसैको टेलरिङ सेन्टर छ होला होइन त। सबैजना आफ्नै आफ्नै धुनमा आफ्नै आफ्नै काममा हुनुहुन्छ, कोही गाडी चलाउँदै सुन्दै हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ, कोही घरमै बसेर आराम गर्दै टक्क रेडियो अन्नपूर्ण सुन्दै आराम गर्दै स्पेसल्ली तरिकाले बसिरहनु भएको छ। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, आफ्नै आफ्नै धुनमा हुनुहुन्छ, फुर्सदमै हुनुहुन्छ भने 061-543-0040 मार्फत फोन गर्नुहोला। एकैछिन पछाडि तपाईँको टेलिफोन सहभागिता लिन्छु। आज मिति 2083 साल साउन महिनाको 12 गते मंगलबार हो र अंग्रेजी तारिक अनुसार जुलाई 28 तारिक रहेको छ। 2026 अन्तर्गत हामी छौं र आज यो मंगलबारको बसाई अन्तर्गत तपाईँ समक्ष म स्पेसल्ली कुराकानी मात्र गर्छु, खासै त्यस्तो प्रश्न मैले राखिनँ। र कुनै गीतहरू सुन्न मन छ भने पनि फोन गर्न सक्नुहुनेछ 061-543-0040 मार्फत, र केही सुनाउन चाहनुहुन्छ भने पनि फोन गर्न सक्नुहुनेछ। त्यही नै हो, अब अरू कुराहरू यस्तै छ। फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि आफ्नो कमेन्ट राख्नुहोला, कार्यक्रममा गीत पनि बज्छन्, तपाईँको सहभागिता लिन्छु मैले होइन। विभिन्न विधाबाट गीत संगीतलाई पनि मैले कार्यक्रममा राख्दै आइरहेको छु, तपाईँसँगको कुराकानीलाई पनि जोड्छु र रमाइलो कुराकानी सँगसँगै हामी 12 बजेसम्म रहन्छौं। कार्यक्रमलाई भव्य बनाउने हो, सभ्य बनाउने हो, यहाँहरूको सहभागिता रहनु पर्यो। पोखरा आसपासको मौसमको कुराकानी गर्नुपर्दा घाम लागिरहेको छ, हिजो पानी पर्यो, अलिअलि पर्यो होइन, हल्का हल्का पर्यो, त्यस्तो धेरै ठुलो त परेन, हल्का फुल्का पानी पनि पर्यो। अब कति ठाउँमा के भइरहेछ तपाईँले भन्नुहोस्। दुःखद खबर छ, लमजुङमा धनसार माथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ। लमजुङको धनसार माथिमा पहिरो खस्दा दुईजनाको मृत्यु भयो भन्ने खबर मैले थोरै जोडे। लमजुङको मध्य नेपाल नगरपालिका नम्बर 7 भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक घनघोर नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको भनेर प्रहरीले जनाएको छ। धनसार भत्किँदा उनीहरू चारजना थिए, घाइते मध्ये आमा सुकुम कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। निकै दुःखद खबर, बाबु र छोरीको ज्यान गएछ, आमा र छोरी बाँच्नु भएछ, जे होस् दुईजना भए पनि बस्नु भएछ, उहाँहरूको उपचार भइरहेको छ होइन। अब यो एकदम थप पीड़ादायी अवस्था हो यो भनेको, यस्तो बेलामा सरकारले राहत उपलब्ध गराउनु पर्यो होइन, आवश्यक ठाउँमा सहजीकरण गर्नु पर्यो भन्ने कुरा हो। र कता कता के भइरहेछ, अब पहिरो कुरा पानी पर्छै पर्दैन के छ त्यो पनि म थोरै जानकारी गराउँछु। पहिरोले गर्दाखेरि तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने नारायणगढ मुगलिन सड़क खण्डमा सुक्खा पहिरो खसेर दुईतर्फिनी अहिले यातायात बन्द अवस्थामा छ होइन। यो बिहान 8:50 बजेको समयमा खसेको हो अचानक सुक्खा पहिरो, र यति बेला दुईतर्फी रूपमा नै सड़क ठप्प रहेको छ, खुलाउने प्रयास चाहिँ जारी रहेको भनेर मुगलिन प्रहरीले जनाएको छ। यो प्रसंग मैले थोरै जोडे। अब अरू कता कता छन् अवरुद्ध भन्दाखेरि गण्डकी प्रदेशमा अरू ढुक्कको साथ तपाईँ यात्रा गर्न सक्नुहुन्छ, कहीँ त्यस्तो अवरोध छैन। पोखरा काठमाडौँ पनि एकदम निर्बाध रूपमा गाडी सञ्चालनमा छन्। पोखरा बागलुङ, पोखरा बुटोबल, यो स्याङ्जा हुँदै बुटोबलतिर जाने सिद्धार्थ राजमार्ग पनि एकदम पूर्ण रूपमा खुला छ, ढुक्कको साथ यात्रा गर्न सक्नुहुन्छ। त्यस्तै बेनीजोमसोम सड़क खण्ड पनि पूर्ण रूपमा खुला रहेको छ, कहीँ त्यस्तो समस्या केही पनि छैन, ढुक्कका साथ यात्रा गर्नुहोला है त। अब यही नै यो कुराहरू, थप प्रसंगहरू म जोड्दै अगाडि बढ्छु। यता केही खबरहरू पनि छन् होइन, यी प्रसंगलाई म एकैछिन पछाडि जोड्दै जानेछु।
अहिलेको लागि एउटा गीत राख्छु, गीत पछाडि फेरि तपाईँ हाम्रो भेट त भइ नै हाल्छ। तपाईँ कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला। अहिलेको लागि यो आवाज तपाईँको लागि लेखान्त भन्ने पुरानो चलचित्र हो, यो गीत सुन्नु भइदा

ओके, चलचित्र लेखान्तबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे आवाज थियो राजेश पाल राई र लक्ष्मित राईको आवाज यहाँहरूको लागि। यो लेखान्त भन्ने चलचित्र तपाईँले पनि हेर्नुभयो होला, याद छ को को हुनुहुन्छ भन्ने कुरा। ल ठिक छ, जे होस् यो गीत मिठो थियो, यसमा चाहिँ तपाईँले गीतबाट पक्कै पनि मनोरञ्जन लिइसक्नु भएको छ होला। स्टुडियोको टेलिफोन नम्बर 061-5340-040 खुला छ। 11:12 गएको छ स्टुडियो घड़ीमा कुराकानी गर्नको लागि टेलिफोन लाइन मैले खुला गरिसकेको छु। त्यस्तो विषयवस्तु त केही पनि छैन, होइन, तपाईँको कमेन्ट तपाईँको कुराकानी मात्र हो, अथवा आफूलाई म यो विषयवस्तुमा आज केही कुरा भन्छु भन्नुहुन्छ भने पनि तपाईँलाई मनमा लागेको कुराहरू सभ्यपूर्वक राख्न पनि सक्नुहुनेछ। है त 11:13 स्टुडियो घड़ीमा यति बेला क्रममा हामीलाई फेसबुक लाइभमा हाम्रो कार्यक्रम सुनेर कमेन्ट गर्ने श्रोता हुनुहुन्छ शिवकुमार विश्वकर्मा पोखरा 10 र लेख्नु भएको छ भेट भिकारीको पनि पेट होला, भेट लेख्नु भएको छ, पेट भिकारीको पनि खाली रहँदैन, इच्छा राजाको पनि पूरा हुँदैन, त्यसैले आफूसँग जे छ त्यसमा चित्त बुझाउनुपर्छ साथी। जय श्री गणेश आयो, नम शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, सविन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज मौसम बिहानबाटै शीतल शीतल थियो, अहिले चाहिँ मजासँग घाम लागिरहेको छ है, पोखरा 10 साह्रै मिठो गीत सुन्न पाइयो भनेर हामीलाई शिवकुमार विश्वकर्माले हाम्रो नियमित श्रोता हुनुहुन्छ, उहाँ चाहिँ पोखरा 10 औद्योगिक क्षेत्रदेखि सुनिरहेको जानकारी दिनुभएको छ। है त तपाईँलाई पनि कार्यक्रममा सहभागिता जनाउनको लागि यदि इच्छा छ भने 061-5340-040 मार्फत आउनुहोला, स्टुडियोको टेलिफोन नम्बर खुला भइसकेको छ। है त

0: ओके, के छ त हाल खबर? कुराकानी गर्न सकिन्छ स्टुडियोको टेलिफोन नम्बर मार्फत भने तपाईँ आउनुहोला, मैले यसो केही अपडेटहरू दिँदै राख्छु कार्यक्रममा, तपाईँको कमेन्टहरू पनि लिन्छु होइन, तपाईँसँग कुराकानी गर्छु। तपाईँ कार्यक्रम सुन्दाखेरि केही न केही यस्तो कुरा थाहा भए हुन्थ्यो भन्ने लाग्छ भने होइन, त्यो कुरा पनि हामीले कार्यक्रम मार्फत जोड्दै आइरहेका छौँ। र सुनसरीमा हिजोबाट नै कर्फ्यू आदेश थियो, त्यहाँ पक्कै पनि तपाईँले पनि थाहा पाइसक्नु भएको थियो होला। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै मिति 2083 साल साउन 11 गते रातिदेखि जुन लगाइएको अनिश्चितकालीन कर्फ्यू थियो र त्यो कर्फ्यू हटाइएको भनेर पनि जानकारी दिएको छ। त्यहाँ केही दंगा फैलिएको थियो र त्यो दंगा फैलिए पश्चात वातावरण एकदमै अशान्त बन्यो, दुईजनाको पनि मृत्यु भएको अवस्था थियो र त्यही अवस्थालाई मध्यनजर गर्दै सुनसरीमा कर्फ्यू लगाइएको थियो। सेनाले गस्ती गरेको थियो र गस्ती पश्चात पक्कै पनि त्यहाँ अहिले चाहिँ सबै सेवाहरू सुचारू भएको भनेर बिस्तारै खोकुलो हुँदै गएको भन्ने कुरा पनि आइरहेको छ। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ है त। नमस्ते।
1: हेलो।
0: नमस्ते हजुर।
1: नमस्ते हजुर।
0: कहाँदेखि को बोल्दै?
1: म यही बुढीबाजारबाट रामबहादुर भिका हो।
0: ए रामबहादुर, के छ हालको? रामबहादुर
1: एकदम सबै ठिक छ हजुर।
0: अनि
1: के छ बरु हजुरहरूको?
0: हाम्रो त एकदम ठिकठाक छ, बाहिर घाम लागिरहेछ, मन शान्त छ, अरू के भन्नु, त्यही नै होइन।
1: त्यही त अब त्यही सेसानी जस्तो घाम नआउँछ, अहिले दिनपछि पानी आउँछ।
0: घाम पानीको कुरा छोडौँ, अनि अरू बताउनुहोस् के छ?
1: अहिले म यतिकै कोठामै छु भनौँ, अब अब कतै गइएन,
0: आज जाने काम कतै केही छैन,
1: त्यो काम त थियो सबै, यहाँ त अलिक सन्चो नभएर भयो।
0: ए ल ठिक छ, अब बिरामी भइसके पछाडि त के गर्न सकिन्छ र होइन,
1: त्यही त
0: ल
1: त्यो भएर आज चाहिँ गइएन, त्यतिकै त्यतिकै बसियो, हिँड्यो भने गइयो, हिजो तिनवटा मन्दिर घुमियो, दुईवटा अनि केदारेश्वर गएर तिनवटा।
0: ल ठिक छ, अब केही सुनाउने आज?
1: अब के सुनाउने होला खै?
0: ल केही छ भने सुनाऊ।
1: आज एउटा गीत सुनाऊ है त?
0: ल ओके, सुरु गर्नुहोस्।
1: कति बोला मनको पीडा दिन रातै

0: ल एकदम मिठो आवाजमा गीत सुन्न पाइयो, धेरै खुसी लाग्यो। फेरि फेरि पनि सम्झिँदै गर्नु होला, अहिलेको लागि छुटौ होइन। हजुर के के भन्नुभयो? सुन्दै गर्नु होला। हस् धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हामीलाई राम बहादुर विकले लेखनाथको बुढी बजारदेखि फोन गर्नुभएको छ। निकै मिठो आवाजमा एउटा गीत प्रस्तुत गरेर विदा भइसक्नु भएको छ। कार्यक्रममा यस्तै मनोरञ्जनात्मक प्रस्तुतिहरू राखियो भने अझ बढी गजब हुन्छ कार्यक्रम पोखराकालीन। र पोखराकालीनमा केही विषयवस्तुहरू पनि उठ्छन् र केही कुराकानीहरू पनि हामी गर्छौं। तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 0165443040 एकजना साथी आउनु भएको छ, स्वागत गरिहालौ। नमस्ते।
1: हेलो।
0: हजुर नमस्कार। हजुर
1: हेलो नमस्कार सविनजी, गुड मर्निङ।
0: ओहो गुड मर्निङ, जय श्री गणेशाय नमः। के छ?
1: जय श्री गणेश, जय श्री शम्भु, जय शम्भु,
0: जय शम्भु, जय शम्भु। के छ हो गणेश गुरुङ हालखबर? धेरै समय भयो त कुराकानी गर्न पाएको।
1: हजुर सर, यस्तै कहिले कथा कहिले कथा
0: है।
1: हजुर रेडियो सुनिरहेको थिएँ।
0: ल एकदम ठिक छ, अब व्यस्तता भएपछि त के गर्न सकिन्छ र होइन।
1: हजुर
0: केमा व्यस्त हुनुहुन्थ्यो आज भोलि?
1: एकदम
0: ठिक ठाक छ। तपाईँलाई कस्तो छ बरु?
1: हजुर ज्यानलाई अहिलेसम्म ठिकै छ,
0: ज्यानलाई आराम छ होइन?
1: आराम छ हजुर।
0: ल गजब गजब, आराम हुनु पऱ्यो कि।
1: हजुर
0: आराम र विराम गरिएन भने जिन्दगी सहज भइहाल्छ नि होइन। अनि माटेपानीतिर के हुँदैछ नयाँ नौलो?
1: सबै राम्रै छ भनौँ।
0: त्यो माथि गुम्बा फेरि मुनिको धारो त अलिकति ठुलो भयो नि छ है?
1: त्यो यो पालि पानी ठुलो आएन।
0: त्यही त त्यसले सङ्केत गर्छ कि यो पालि पानी कत्रो ठुलो हुन्थ्यो कि त्यहाँनिर होइन। हिजो होइन अस्ति त्यता मेरो साथी बस्नुहुन्छ एकजना, त्यो वडा नम्बर 13 नजिकै, अनि उहाँलाई भेट्न जाँदै थिएँ अनि बाइक रोकेँ मैले ठ्याक्कै यतापट्टि साइडमा र घुड्की पानी खाएरै जान्छु भनेर मैले अनि यसो गएँ होइन। अलिअलि एक दुईजना सानसानो नानीहरूले पानी थाप्दै हुनुहुन्थ्यो अनि उहाँहरूले भरिसके पछाडि यसो एक घुड्की लट खाएरै जानु पर्यो भनेर यसो विचार गर्न गएको त कति सानो के है, यो बेलामा त कत्रो ठुलो हुन्थ्यो अन्त नि। अनि यसो अब अलिक पाएको मान्छेहरू भयो यसो सोध्नु हुन्थ्यो, पहिलाभन्दा त यो खासै ठुलो भएन है यो पालि भनेर सोध्छु भनेको थिएँ। अब खासै सानो सानो बच्चाहरू हुनुहुन्थ्यो, उहाँहरूलाई त के सोधाइ भयो। अनि त्यहाँबाट यसो विचार गरेँ, यो पालि चाहिँ यहीँ ठुलो पानी परेन भन्ने सङ्केत गर्यो भन्ने बुझियो कि। अनि त्यही भएर तपाईँसँग पनि कुराकानी जोड्छु भनिरहेको थिएँ। अनि गणेश अरू सुनाउनुहोस्।
1: अरू सबै राम्रै छ भनौँ, सब ठिकै छ।
0: आजको दिन कसरी व्यतीत हुँदैछ?
1: आज दिन खै अहिलेसम्म केही त्यस्तो केही छैन के रे, अहिलेसम्म
0: छैन है।
1: हजुर
0: ए ठिक छ। अनि आज हामीलाई केही सुनाउनुहुन्छ?
1: खै म एउटा त्यही अस्ति नै एकचोटि
0: हजुर
1: मैले रोजाइमा पनि पारेको थिएँ मन्त्रको, म यो एकान्तमा भन्ने सोटो गाउँछु नि त।
0: ए ल हुन्छ सुरु गर्नुहोस्।

आखायो किन रखिन्छ

0: बस धन्यवाद सर।
1: वाह एकदम धेरै धेरै आभार प्रकट गर्छु है त गणेश।
0: हस् धन्यवाद सर। हाम्रो नरबहादुरजी, हाम्रो ज्ञानमाया कुमाल दिदी, हाम्रो जमुना तामाङ दिदी लगायत शालिग्राम पौडेल, हाम्रो अघि भर्खर आउने रामबहादुर विक लगायत सम्पूर्ण साथीहरूलाई, जो जसले रेडियो अन्नपूर्णमा फोन गर्नुहुने साथीहरूलाई एकदम सम्झेको छ भन्दै बिदा
1: हुन्छु। गणेश गुरुङ हामीलाई माटीपानीदेखि फोन गर्नुभएको थियो। एकछिन कमर्सियल ब्रेक लिन्छु, ब्रेक पछाडि आउँछ है त, सुन्दै गर्नुहोला। सहभागिताको लागि 061-5443-0040।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: बिग सत्र भरोसाको यो यात्रा बिग मार्ट

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007 97-623-36-817.
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि. साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871.

0: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम ओपो खडा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र हामीलाई विभिन्न माध्यम मार्फत तपाईँले सुनिरहनु भएको छ. मैले खासमा गीत बजाउन खोज्दै थिएँ होइन, यो हिरा काट्ने हिरेमा राखेर भन्ने, तर एकजना साथी चाहिँ टेलिफोन लाइन मार्फत आउनुभयो, उहाँलाई लिउँ है त, त्यस पछाडि गीत सुनाउँला. नमस्ते. साइराम जमुना दिदी
1: हजुर,
0: आरामै हुनुहुन्छ?
1: हजुर आराम.
0: अनि
1: कुशल भन हजुर?
0: एकदम ठिक ठाक छ. मलाई पनि के छ दिपतिरको हाल खबर?
1: दिपतिर पनि ठिकै छ है,
0: ठिक ठाक छ.
1: हजुर
0: पानी पर्ला जस्तो छ कि घाम लागिरहेछन् कि के छ अवस्था?
1: त्यस्तै छ, घरिघरि एकदमै घाम चरक्क चर्किने घरे, फेरि पानी पर्ला जस्तै झमक्कै हुने, फेरि बादल लाग्ने, त्यस्तै छ.
0: म ठक्कै क्यासिङ पुलबाटै आगो है भर्खरै, फेरि त्यही जाँदैछु कि, त्यही भएर
1: क्यासिङ पुल भन्दा त अलि माथि नै,
0: अलि माथि नै पर्यो. जस त्यतैपट्टि पर्यो नि त रुट चाहिँ.
1: हजुर त्यही हो, भेग चाहिँ त्यतै हो,
0: भेग चाहिँ एउटै पर्यो कि.
1: हजुर बिहान आउनु भएको थियो?
0: म अलि अगाडि हजुर 9 बजीतिर त्यहाँ आएको थिएँ. त्यो बनकारले छ नि यतापट्टि,
1: हजुर
0: यतापट्टि साइडतिर त्यहाँ काम थियो र अनि फेरि एकछिनपछि त्यहीँ पुग्दैछु. अनि
1: काम नभनेर
0: त्यहाँ कार्यक्रम चलिरहेछ एउटा, अब फेरि अब यता म कार्यक्रम चलाउन आउनु पर्यो अनि फेरि एकछिनपछि फेरि कन्टिन्यू गर्न जाने हो. ल ठिक छ, अनि के छ त अरू सुनाउनु?
1: दुईजना भाइहरूले श्री गणेश आए नम गणेश भगवान अनि राम भगवान आइसक्नु सरस्वती माता सीता माता हुनुहुन्छ कि भनेर सोचेको आउनु भएन.
0: तपाईँ नै हुनुभयो अब. ठिक छ नि त, तपाईँले पनि एउटा सुनाएरै जानु पर्यो. अब
1: सुनाउने हो र?
0: ल अब सुनाउनै पर्यो, त्यो पालै पर्यो कि अब. ल सुरु गर्नु.
1: त्यही त आज केही प्रश्नहरू राख्नु भएको रहेछ क्या,
0: आज प्रश्न पनि
1: सुनाउला नि त सानो.
0: ल हस् हस् ओके हस् ल सुरु गर्नु. छोटो एकदम, त्यसो भए धेरै मैले कर गरेँ,
1: सुनाउँछु
0: है, धेरै कर गरेन, छोटो ल.
1: हजुर हुन्छ. सुरिलो रुखको खिरिलो हाँगा चारिले टेकेको नधुँदा

0: को धन्यवाद।
1: कति मिठो है।
0: हजुर एकदम मन छोयो के मैले नि यो युट्युबतिर हेरेको थिएँ।
1: मन छुने खालकै रहेछ कि गीत पनि।
0: हजुर एकदमै मन छुने खालको। त्यसमा पनि हाम्रो अस्ति भन्न भुलेछु हामीले एकजना साईकेन्द्रको एकजना महिला सदस्य साथी गुमाएका छौँ
1: है।
0: अनि भाभीले लेखेको अब तरेर नटर्ने रहेछ सँगै यिनी साथी गुमाइयो है। अनि बगरको हुनुहुन्थ्यो सुशीला श्रेष्ठ साइरम। 19 तारिकको दिन साईकेन्द्रमा उहाँले त्यही मन्दिरमा त्यस्तै मन्दिर उता हामी गणेश टोल गणेश मन्दिर शिव मन्दिर सक्ने जति उता गयो उहाँको छोरी पनि जानुभयो। हामीहरू उता मन्दिर सरसफाई गर्न गयौँ। अनि यता नसक्ने आमाहरू हामीभन्दा जे होस् अलि उमेर गएकोले त्यही मन्दिरमा बत्तीहरू बढाउने गर्ने गरेर खाजा खाएर हिँडेको भोलि त्यही बेलुकादेखि बिरामी हुनुभएछ। अनि फिस्टेल हस्पिटलमा लगाएको शुक्रबार हो कि कुन दिन बित्नु भयो त नि एकदम दुःख लाग्यो है।
1: के गर्ने अब यो लेखेको टर्दैन भनेको यही नै हो होइन।
0: हजुर अनि फेरि कहिले घाटमा नगएको सँगै हिँड्ने साथी साथीहरूले जाउँ त नि भनेर गइहाल्यो। त्यही गाईघाटमा हो म त चक्कर लाएर त्यही ढलुला जस्तो भएर साथीले समाउनु भयो है। त्यहाँ बल्ल बल्ल आइयो घरमा
1: आज कहिले
0: र अब म उहाँको आत्माले उहाँको मृत आत्माले शान्ति पाओस्। अब एकचोटि सबै जानिने हो के गर्ने ढिलो चाँडो होइन
1: हो एकदम।
0: उहाँको आत्माले शान्ति पाओस् उहाँको परिवार जनप्रति धैर्य धारणको कामना व्यक्त गर्दै बिदा हुन
1: चाहन्छु। नमस्ते हुनुहुन्थ्यो जमुना तामाङ आफ्नै साई केन्द्रमा उहाँहरूको एकजना सँगैको साथी चाहिँ को मृत्यु भएछ र त्यो प्रसङ्ग थोरै जोड्नुभयो एकदम दुःख लाग्यो। हामी हाम्रो तर्फबाट पनि दुःख व्यक्त गर्छौँ। यस्तै यो जिन्दगी मान्छेको अब होइन कहिले के हुन्छ कहिले के हुन्छ भन्ने कुरो ठ्याक्कै थाहा हुँदैन कि होइन। त्यही भएर जति जिन्दगी जिउनु छ एकदम हाँसी खुसी रमाइलो साथ जिउँ भन्न चाहन्छु म। 11:41 गएको छ स्टुडियो घडीमा कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर 061-5340-0040 खुला छ। यहाँहरू आउन सक्नुहुन्छ। अहिलेको लागि एउटा गीत राख्छु है त म हिरा काट्ने हिरेमा राखेर यो गीत धेरै पहिला उहाँले भनिराख्नु भएको थियो यो गीत सुनिहालौँ है त फेरि अहिले टाइमको अवधि सकिन पनि सक्छ यो गीत तपाईँहरूको लागि।

0: admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
3: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 57062612 र 9822979393.

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कलिन तपाईले सुनिरहनु भएको छ र हामी कार्यक्रमको अन्त्य तर्फ आइसकेका छौं। मैले एउटा जानकारी यहाँलाई जोड्छु, यो समाचार पनि हो, जानकारी दुवै हो। नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेपछि पोखराका सबै जसो अस्पतालमा आज ओपीडी सेवा बन्द भएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोध स्वरूप देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरे अनुसार पोखराका अस्पतालले पनि ओपीडी सेवा बन्द गरेका हुन्।

र साउन 9 गते वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाको दोषीलाई कार्यवाहीको माग समेत गरिएको छ। तपाईँ पोखराका अस्पतालहरूमा जाँदै हुनुहुन्छ भने आकस्मिक बाहेकका ओपीडी सेवाहरू आज बन्द अवस्थामा छन् है त। यो मैले थोरै यहाँलाई जानकारी गराए। ओपीडी भनेको यो नर्मल गएर चेकअप गर्ने विभागहरू हुन्छ नि होइन, त्यो चाहिँ आज बन्द छ। आकस्मिक इमर्जेन्सी सेवा चाहिँ खुला छ है त। ल, थ्याङ्क यू सो मच सबैजनालाई। अब अन्तिम अन्तिममा छौ। घाटीले पनि धेरै दुःख दिइरहेको छ, अब बोल्नै पर्यो। शान्ति बराली नमस्कार सर, सुन्दैछु है पोखरा साथ मासबारबाट भन्नुभएको छ। थ्याङ्क यू सो मच शान्ति, सम्झिँदै गर्नुहोला भन्दै आजको यो श्रृंखलाबाट सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु। आज फोन गर्नुभयो रामबहादुर विक, गणेश गुरूङ र जमुना तामाङ, उहाँहरूलाई पनि थ्याङ्क यू सो मच। हामी अर्को श्रृंखलामा फेरि भेटिनेछौ। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर विदोष जय होस्।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनाओ सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जियौं।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
3: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
2: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
3: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
1: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
1: न्युरो सर्जरी सेवा
5: बाल रोग
1: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
1: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
1: नेत्र रोग
5: दाँत तथा मुख रोग
1: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
1: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
1: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
1: इन्डोस्कोपी इसिजी ईईजी पीटीए
5: फिजियोथेरापी यूरोफ्लोमेट्री
1: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
1: होल बॉडी चेकअप हेल्थ पैकेज
5: मेट्रो सिटी हॉस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
1: फोन 061-572-648-579।
6: कस्तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
7: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
8: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
9: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
10: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेशन पश्चात दुखाई कम हुने
9: उपचार गरेपछि छिटो निको हुने
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
9: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
5: फोन 061-590-162

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084666।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-385।
4: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवट पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भार

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: 93.4

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित गर्दै इन्स्योरिङ फ्युचर.
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526.

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 9251-98190।

0: रेडियो अन्नपूर्ण 93.4
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियो

लोजिस्ट डाक्टर द्वारा रिपोर्ट रिपोर्ट निकाली परीक्षण भएको दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा थ्री एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: हो।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856600536।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
8: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98569927।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0161527426537526
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-93।
6: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे हरे गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स चिसो हरे।
7: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
8: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
7: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
11: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
12: 93.4

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

0: फ्रिस्टाइल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईबीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभाल

सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251, 98190।

0: Colgate Max Fit Mintra Bhagao Tazgi Zagao
1: Mobile upgrade ma kharcha garnuhuncha ghumna jana bachat garnuhuncha aba bhavishya ka lagi pani sochne ki
2: NMB Capital ko SIP harek mahina ko sano lagani bholi ko thulo sampatti NMB Capital ko website wa najikai ko NMB Bank ko shakha ma gai aajai SIP shuru garnuhos auto debit suvidha bhayeko NMB Capital SIP paisa badhne smart tarika
3: SIP marfat mutual fund ma lagani garda jokhim huna sakne bhayekale yojana ko biwaran adhyan garna matra lagani garnu hola
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256 5375526

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना किनानी खनी तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलादी तोला
1: ए नई शाबा मारे दुकान पो मोना नई प्रेसलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो होनी सग मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जग मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान निभिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
6: सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी? यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाइ। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: 93.4

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्रा

0: विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-95-728, मोबाइल 9850-60-27-29।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42 6 537-52 6।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला अपराह्नको 5 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
8: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
12: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42-537-527-52 छ
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: यत्र वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति ढेर होला भनेको
1: जम्मा यति यसरी कहिले बन्ने आउन लगपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्।

0: फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856099।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीको सामाजिक विकास मन्त्रालयको वित्तीय प्रगति 75% भन्दा बढ़ी, आर्थिक वर्षको अन्तिममा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्री गुरूङको सुझाव। 100 रक्त संचार स्थापना दिवस पोखरामा मनाइयो। प्रदेश सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको प्रचार प्रसार हुन नसकेको स्वास्थ्य मन्त्री पाण्डेको गुनासो। पोखराको फ्रेश जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना, कुहिएका फलफूल नष्ट। सभामुख अर्यालद्वारा सचेतकहरूसँग छलफल, सदनको कार्यवाही प्रभावकारी बनाइने। पोखरामा पर्यटकलाई सूचना दिन क्यूआर कोड, पर्यटक सुरक्षाका बारेमा छलफल। एआईमा अरबौं डलर लगानी गरेको चीनका लागि नयाँ चुनौती। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, महबूब आलमले एसियन लिजेण्ड्स लीग खेल्ने। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशकी मन्त्री रेखा गुरूङले आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ। उहाँले जनताको सेवा, सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका कार्यक्रम समयमै कार्यान्वयन गर्न जोड़ दिनुभयो। मन्त्रालयको आयोजनामा आजदेखि पोखरामा शुरू भएको 2 वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मन्त्रालयभित्र कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैको जिम्मेवारी स्पष्ट रहेको उल्लेख गर्दै प्रत्येक कर्मचारीले आफ्नो दायित्व इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले आफू इमान्दारिता र नैतिकतालाई आधार बनाएर जिम्मेवारीमा आएको उल्लेख गर्दै जनताको सेवाभन्दा माथि कुनै पनि कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो। मन्त्रालय र मातहतका कार्यालयमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने उहाँको भनाइ थियो। मन्त्री गुरूङले विशेष गरी आर्थिक वर्षको अन्त्यमा आएर हतार हतार कार्यक्रम सञ्चालन गर्ने र बजेट खर्च गर्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। आर्थिक वर्षको शुरूदेखि नै काम शुरू गर्दा के समस्या हुन्छ, किन अन्तिम समयमा मात्र सबैको कार्यक्रम एकैचोटि सञ्चालन गरिन्छ भन्दै उहाँले सम्बन्धित अधिकारीहरूसँग प्रश्न समेत गर्नुभयो। उहाँले आफूले देखेका र महसुस गरेका विषय जिम्मेवारीमा रहेका अधिकारीहरूसँग स्पष्ट रूपमा राख्दै कामलाई छिटो र प्रभावकारी ढंगले अघि बढ़ाउन निर्देशन दिनुभयो। चालू आर्थिक वर्षका सबै स्वीकृत कार्यक्रम समयमै शुरू गरेर निर्धारित कार्यतालिका अनुसार सम्पन्न गर्नुपर्नेमा उहाँले विशेष जोड़ दिनुभयो। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्य मन्त्रालयभन्दा फरक र प्रत्यक्ष रूपमा नागरिकसँग जोड़िएको भएकाले कार्यक्रमको प्रभावकारिता समयमै काम शुरू गर्दा मात्र सुनिश्चित हुने मन्त्री गुरूङको भनाइ थियो। समयमै योजना कार्यान्वयन भए सेवा प्रवाह प्रभावकारी हुने, बजेट व्यवस्थापन सहज हुने र नागरिकले पनि प्रत्यक्ष लाभ प्राप्त गर्ने उहाँले बताउनुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव डाक्टर शेषनारायण पौडेलले गत आर्थिक वर्ष 82-83 मन्त्रालय र मातहत निकायले 75% भन्दा बढ़ी वित्तीय प्रगति हासिल गरेको बताउनुभयो। सचिव पौडेलले आर्थिक वर्ष 81-82 72% र 80-81 वित्तीय प्रगति भएको स्मरण गराउँदै गत वर्षको उपलब्धि उत्साहजनक रहेको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पूँजीगत खर्च करिब 81% पुगेको भए पनि चालू खर्च भने 71% सीमित रह्यो। चालू खर्च अपेक्षाकृत कम हुनुको प्रमुख कारण बजेट विनियोजनकै चरणमा स्थायी र करारका कर्मचारीको लागि छुट्टा छुट्टै 100% बजेट व्यवस्था गरिएकोले तलब भत्तातर्फ ठूलो रकम खर्च हुन नसकेको उहाँले स्पष्ट पार्नुभएको छ। त्यसै गरी गण्डकी प्रज्ञा प्रतिष्ठान लगायत केही संस्था समयमै गठन हुन नसक्दा ती निकायका लागि विनियोजित बजेट पनि खर्च हुन नसकेको सचिव पौडेलले जानकारी दिनुभएको छ। समीक्षा कार्यक्रम केवल प्रतिवेदन प्रस्तुत गर्ने औपचारिक कार्यक्रम नभई संस्थागत सिकाइ, अनुभव आदान प्रदान र आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने अवसर भएको सचिव डाक्टर पौडेलको भनाइ थियो। प्रत्येक कार्यालयका उपलब्धि, चुनौती, नवप्रयोग र सिकाइलाई पर्याप्त समय दिएर छलफल गरिने भएकोले एकअर्काबाट सिक्ने वातावरण निर्माण हुने उहाँले बताउनुभयो। 2 दिनसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन मन्त्रालय मातहतका 11 कार्यालय तथा केही संस्थाले आफ्नो वार्षिक कार्य सम्पादन प्रस्तुत गर्ने र दोस्रो दिन अन्य महत्वपूर्ण निकायले प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको सचिव पौडेलले जानकारी दिनुभएको छ। उहाँले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई चालू आर्थिक वर्ष 83-84 कार्यान्वयनमा प्रभावकारी रूपमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर योगेन्द्र राज रिजालले यो छलफल कार्यक्रम एउटा अवसर भएको बताउनुभयो। एकअर्का कार्यालय तथा निकायबाट सिक्ने, कमजोरी पत्ता लगाउने र चुनौतीको बारेमा बुझ्न पाइने उहाँको भनाइ थियो। उहाँले मन्त्रालय तथा निकायले वार्षिक कार्यक्रममा राखेका विषयको कार्यान्वयनको पाटोमा अलि बढ़ी ध्यान दिन समेत सुझाव दिनुभयो।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले प्रदेश सरकारले बिरामीका लागि निशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसबारे आम नागरिकमा पर्याप्त जानकारी नपुगेको बताउनुभएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीले 61 रक्त संचार स्थापना दिवसको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमको प्रभावकारी प्रचार प्रसार हुन नसकेको गुनासो गर्नुभयो। उहाँले प्रदेश सरकारले ल्याएको निशुल्क रगत वितरण कार्यक्रमको पहिचान स्थापित गर्न रगत उपलब्ध गराउने प्याकेजमै गण्डकी प्रदेश सरकारको सहयोग उल्लेख गर्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश गरेको जानकारी दिनुभयो। समुदाय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्वास्थ्य स्वयंसेविकाको लागि भत्ताको व्यवस्था गरिएको उल्लेख गर्दै स्थानीय तहमा अस्पताल भवन भए पनि चिकित्सक र उपकरण अभावको कारण सेवा प्रभावित भएकाले यस वर्षदेखि आवश्यक चिकित्सक र उपकरण व्यवस्थापनको लागि बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री पाण्डेले स्थानीय स्तरमै नर्सिङ सेवा विस्तार गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो। भौतिक पूर्वाधारका योजनाले बढ़ी चर्चा पाए पनि स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धि ओझेलमा परेको भन्दै अब स्वास्थ्य क्षेत्रका कामलाई पनि प्रभावकारी रूपमा सार्वजनिक गरिने बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेशमा बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने व्यवस्था सञ्चालनमा रहेको बताउनुभयो। उहाँले नेपालका 7 प्रदेशमध्ये गण्डकी प्रदेशमा यस्तो व्यवस्था लागू भएको उल्लेख गर्नुभयो। उहाँले यो कार्यक्रमलाई निरन्तरता दिने विषयमा शुरूआतमा केही अन्यल र बजेट कटौती हुने चर्चा चलेपछि आफूहरूले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीसँग भेट गरी कार्यक्रमको निरन्तरताबारे छलफल गरेको जानकारी दिनुभयो। सभापति भण्डारीले गण्डकी प्रदेश सरकारले रक्त सेवामा पुर्याएको सहयोगको खुलेर प्रशंसा गर्दै अब प्रदेश सरकारको योगदानबारे आम नागरिकलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन नियमित रक्तदाता र स्वयंसेवकको योगदानको उच्च सम्मान आवश्यक रहेको उहाँको भनाइथ्यो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति डोलराज पाण्डे, निवर्तमान सभापति दण्डराज शर्मा, पूर्व उपसभापति धर्मराज अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर 17 वडा अध्यक्ष राधिका साई योगे, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर कमिटी सभापति योगेन्द्र बहादुर केसी, नेपाली कंग्रेसका नेता शोभित बहादुर अधिकारी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नयाँ बजार किशोभा दिदी लगायतले कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की तथा रक्त संचार स्थापना दिवसको बारेमा बोल्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा नेउपानी कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा आयोजित कार्यक्रममा नियमित रक्तदाता, स्वयंसेवक तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रंगत बरालको नेतृत्वमा मंगलबार पसलको निरीक्षण गरिएको थियो। टोलीले पसलमा अत्याधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको छ। पोखरा महानगरपालिका वडा नम्बर 6 बैदाम स्ट्रीट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका छन्, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। यी फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ। अनुगमनका क्रममा पसल संचालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिवाना गरिएको हो। सहायक प्रमुख जिल्लाधिकारी चित्रंगत बरालले भन्नुभएको छ। उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताउनुभयो। अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। त्यस्तै संचारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। प्रशासनले पसल संचालकलाई 50,000 रूपियाँ जरिवाना तिराउनुको साथै विभिन्न सुधारका निर्देशनहरू समेत दिएको छ। प्रशासनले पसल र जुस बनाउन प्रयोग हुने सामग्रीहरूको नियमित सरसफाई गर्न निर्देशन दिएको छ। व्यवसाय दर्ता र नापतौलका लागि प्रयोग हुने सामग्रीहरूको समयमै नवीकरण गर्न भनिएको छ। व्यवसायसँग सम्बन्धित सबै कागजातहरू सबैले देख्ने गरी राख्नुपर्ने नियम बनाइएको छ। प्रयोग गर्न नमिल्ने फलफूलहरूलाई छुट्टै राखेर सुरक्षित रूपमा नष्ट गर्न प्रशासनले आदेश दिएको छ। जुसमा कुनै पनि प्रकारको अखाद्य रंग वा फ्लोर प्रयोग नगर्न समेत सचेत गराइएको छ। ग्राहकलाई सेवा दिएपछि अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। पसलमा खरिद र बिक्रीका बिल वा बीजकहरू सुरक्षित राख्नुपर्नेछ। अनुगमनका क्रममा माग भएका बखती कागजातहरू तत्काल उपलब्ध गराउनुपर्ने गरी प्रशासनले निर्देशन दिएको छ। यो कार्यवाहीले बजारमा उपभोक्ताको स्वास्थ्यप्रति व्यवसायलाई जिम्मेवार बनाउने विश्वास लिएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको हो। उहाँ 83 वर्षको हुनुहुन्थ्यो। उहाँ पूर्व उप प्रधानमन्त्री समेत हुनुहुन्छ। गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले उहाँको निधन भएको पुष्टि गर्नुभयो। श्रेष्ठको शव बुधबार बिहान 8 देखि 11 बजेसम्म श्रद्धांजलिको लागि पार्टी कार्यालयमा राखिनेछ। मेखलालका अनुसार तत्पश्चात शवयात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कार
गरिनेछ। यसअघि कांग्रेस सभापति गगन थापाले 7 साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गर्नुभएको थियो। सभामुख डुलप्रसाद दर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको थियो। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र पदियारले संसदको मर्यादा मूल्य मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनुभयो। उहाँले सत्तारूढ़ प्रमुख प्रतिपक्षी तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकांक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले पर्याप्त बिजनेस दिने प्रतिबद्धता जनाएकाले दशैं अघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो। शून्य तथा विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा बनाउने विषयमा समेत छलफल भएको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले सरकारले संसदमा विधेयक ल्याउने विषयमा पटक पटक प्रतिबद्धता जनाए पनि हालसम्म विधेयक दर्ता नभएको उल्लेख गर्दै सरकारलाई विधेयक ल्याउन आह्वान गर्ने काम सत्तापक्षीय दलबाट हुनुपर्ने धारणा आफूहरूले राखेको बताउनुभयो। राष्ट्रपतिका अर्का सचेतक क्रान्ति शिखा धिताले 2 साताको विश्रामपछि साउन 14 गतेदेखि सदन सञ्चालन हुने भएकोले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो। सरकारले सांसदहरू व्यस्त हुने गरी पर्याप्त विधेयक सहितको बिजनेस दिने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ। सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिको विषयमा सहमतिमा पुग्ने प्रयास भइरहेको जानकारी दिँदै सचेतक धितालले 3-4 दिनभित्रै सहमतिमा पुगेर सदनलाई शान्तिपूर्ण रूपमा अगाडि बढ़ाउने विश्वास व्यक्त समेत गर्नुभयो। छलफल सकारात्मक रूपमा अघि बढ़िरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने काम भइरहेको उहाँले बताउनु भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषदको संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्यूआर कोड सञ्चालनमा ल्याएको छ। क्यूआर कोड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपतकालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिदेशक डीआईजी दिपेन्द्र जीशीले क्यूआर कोडको उद्घाटन गर्नुभयो। यसले आपतकालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा अनुभवमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संस्थाका अध्यक्षहरूसँग अन्तर्क्रिया गर्दै पर्यटन सुरक्षा सम्बन्धमा छलफल गरिएको थियो। छलफलपछि डीआईजी जीशीले गण्डकी प्रदेशमा आउन पर्यटकको सुरक्षाको लागि आफूहरू लागिरहेको बताउनुभयो। पर्यटकीय क्षेत्रको सुरक्षाको लागि थप प्रहरीहरू समेत पठाएको बताउनुभयो। पर्यटकहरूलाई त्यतिकै प्रहरीले खानतलासी नगर्ने बताउँदै कहिलेकाहीँ शंकास्पद अवस्थामा मात्र पर्यटकलाई चेक जाँच गर्ने गरेको बताउनुभयो। उहाँले होटल तथा भाड़ाका कोठाहरूमा लामो समय बस्ने व्यक्तिहरूबाट हुन सक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो प्रहरीले शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढ़ाएको छ। उहाँले थप्नुभयो होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै पनि शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दछु उहाँले भन्नुभएको छ। पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन, प्रहरी र व्यवसायबीचको सहकार्यका विषयमा छलफल गरिएको हो। कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासको लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताउनुभयो। उहाँले व्यवसाय र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराईले पोखरा सुरक्षाको लागि सीसी क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो। उहाँले आधुनिक क्यामेरा जडान गरेर पोखरालाई अझ सुरक्षित चर बनाउनुपर्ने आवश्यक रहेको बताउनुभयो। त्यसैगरी ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपतकालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने बताउनुभयो। यस्तै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकल मार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रभाव गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यान आकर्षण गराउनुभयो। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले लेक साइडको फूड ट्र्याकमा विभिन्न कानून विपरीतका कामहरू हुने गरेको भन्दै त्यस्ता कामलाई रोक्न माग गर्नुभयो। कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रणालीका अध्यक्ष शोभाकान्त पोखरेल, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की, एगा पोखराका अध्यक्ष गोकर्ण लम्साल, टेसा पोखराका अध्यक्ष टीकाबहादुर लम्साल, भिटोप गण्डकीका अध्यक्ष रमेश अर्याल, नेपाल पर्यटन यातायात व्यवसाय संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्य, फेवाडुङ्गा व्यवसाय संगठनका अध्यक्ष बलराम गिरी, ओठे पोखराका अध्यक्ष ममता न्यौपाने, टिवानका अध्यक्ष शोभा न्यौपाने, विदेशी मुद्रा सटही संस्था पोखराका अध्यक्ष रूपक राज मिश्र, नाटा गण्डकी प्रदेशकी उपाध्यक्ष संगीता पौडेल, रेवान पोखराका उपाध्यक्ष विकास भट्टराई, रेवान पोखराका महासचिव वीरेन्द्र शेरचन, अन्नपूर्ण केवलकार पोखराका दिनेश पौडेल लगायत पर्यटन क्षेत्रका सुरक्षा समस्याका बारेमा
उहाँहरूले बताउनु भएको थियो। उहाँहरूले लेक साइडमा बेला बेलामा आउने मगन्तीहरू, पार्किङ व्यवस्थापन लगायतका बारेमा जानकारी समेत दिनुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐन अनुसार कार्यवाही गरिएको हो। त्यसैगरी सो कार्यालयले नयाँ कारोबारको लागि 1078 र पुरानो 28 व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 82-83 विभिन्न शीर्षकबाट 78,52,967 राजस्व संकलन गरेको छ। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको हो। आज 166 कम्पनीको शेयर घटेकोमा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कुथेली, बुखरी, स्लम, हाइड्रोपावरको शेयर 6% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्बको कारोबार भएकोमा आज 342 कम्पनीको 1,04,00,000 किता शेयर 4,42,00,00,000 रूपियाँमा किनबेच भएको छ। प्राकृतिक विपदको बेला चीनका लागि नक्कली याई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात याईको प्रयोग गरी बनाइएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नुपरेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बिहेरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरूको क्रम पनि बढ़ेको छ। यसमा बाढ़ीको पानीमा तैरिरहेको शवका दृश्यहरू, वास्तवमा प्रभावित नभएका क्षेत्रमा पनि ठूलो बाढ़ी आएको भनी देखाइएका भ्रामक दृश्यहरू तथा आपतकालीन उद्धार प्रयासहरूबारे सरासर गलत विवरण भएका अन्य सामग्रीहरू समावेश रहेका छन्। केही क्षेत्रमा विद्युत कटौती सम्बन्धी गलत जानकारी भएका भिडियोहरूको कारण स्थानीय बासिन्दाहरूले आपतकालीन सामग्रीहरू हतार हतार किन्न थालेको खबरमा उल्लेख छ। यही जुलाई महिनाको शुरूमा ग्वांगसीको हेङ्ज्याउ शहरमा आएको बाढ़ीको कारण प्रजनन केन्द्रबाट सयौं सर्पहरू बगेका थिए। त्यसपछि गोहीहरूलाई नदीमा छोड़िएको देखाउने नक्कली तस्विरहरू पनि सार्वजनिक भएका थिए। यही प्रविधिमा अरबौं अमेरिकी डलर लगानी गरिरहेको चीनका लागि अहिले त्यही प्रविधिको प्रयोग गरी बनाइएका भ्रामक भिडियो र तस्विरहरू चुनौती बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्धविराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताको लागि अर्को मौका दिन आग्रह समेत गर्नुभएको थियो। अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको ट्रम्पको दावी रहेको छ। उहाँले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै 6 खेलमा पराजित हुँदै अन्तिम बनेको छ। आज 5 स्थानको लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यो सँगै 6 टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको हो। नेपालले लिग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिको लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको थियो। नेपाली क्रिकेटर मेहबूब आलम प्रतिष्ठित एसियन लिजेण्ड्स लीग सीजन 2 सहभागी हुनुहुने भएको छ। संयुक्त अरब इमिरेट्सस्थित वर्ल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा 30 जुलाईदेखि 10 अगस्तसम्म जाम्बियामा प्रतियोगिता हुँदैछ। उहाँ 29 जुलाईमा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। आलम एसियन स्टार्स टोलीबाट एसियन लिजेण्ड्स लीग सीजन 2 खेल्दै हुनुहुन्छ। यो टोलीको कप्तानी श्रीलंका पूर्व कप्तान तिलक रत्न दिलसानले गर्दै हुनुहुन्छ। आलमले सन् 2008 आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन 5 अन्तर्गत मोजाम्बिक विरूद्ध 7.5 ओभरमा 12 रन खर्चेर 10 विकेट लिएर विश्व क्रिकेटमा इतिहास रच्नु भएको थियो।
सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एक्लैले विपक्षी टोलीका सबै 10 विकेट लिने उहाँ पहिलो खेलाड़ी बन्नुभएको थियो, जसको कारण उहाँको नाम गिनेज वर्ल्ड रेकर्ड्समा रहेको छ। एसियन लिजेण्ड्स लीगमा चर्चित क्रिकेटकहरू युसुफ पठान, अम्बाती रायुडु, साकिब अल हसन, उपुल थरंगा, तिलक रत्ने दिलसान लगायत सहभागी हुँदै हुनुहुन्छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीको सामाजिक विकास मन्त्रालयको वित्तीय प्रगति 75% भन्दा बढ़ी, आर्थिक वर्षको अन्त्यमा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्री गुरूङको सुझाव। 61 रक्त संचार स्थापना दिवस पोखरामा मनाइयो, प्रदेश सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको प्रचार प्रसार हुन नसकेको स्वास्थ्य मन्त्री पाण्डेको गुनासो। पोखराको फ्रेश जुस सेन्टरलाई 50,000 रूपियाँ जरिमाना, कुहिएका फलफूल नष्ट। सभामुख हरियालद्वारा सचेतकहरूसँग छलफल, सदनको कार्यवाही प्रभावकारी बनाइने। पोखरामा पर्यटकलाई सूचना दिन क्यूआर कोड, पर्यटक सुरक्षाको बारेमा छलफल। एआईमा अरबौं डलर लगानी गरेको चीनको लागि नयाँ चुनौती। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी। र काबा भलिबल च्याम्पियनशीपमा 6 वटै खेल हारेको नेपाल अन्तिम स्थानमा, महबूब आलमले एसियन लिजेण्ड्स लीग खेल्ने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी
0: राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज

0: 6145102 मोबाइल नम्बर 9856084666
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रहरी सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न आईसीयू सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी इसिजी इइजी पिटिए
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
5: फोन 061-572-648-572-849
7: हेलो
8: हजुर नमस्कार
7: हेलो
8: नमस्कार काका सुन्नु भएन
7: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
8: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
7: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
8: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
8: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
7: अनि कति बेला बस्छन् त डाक्टर
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र

0: पोखरा 15 नया गाउँ, फोन 061-433-342-433-640।
1: फ्रिस्टेल आईवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आईवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फ्रिस्टेल आयुर्वेद केन्द्र, फ्रिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो, एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
6: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9461-48082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: Ninety-3.4.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोज।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: फ्रिस्टाइल आइवेयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवेयर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आइवेयर केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-51-33 र 576-458।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98-251-98-190।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
8: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला।
10: टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
11: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
12: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
13: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट. रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ. समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ. थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा. फोन 061-591-728, मोबाइल 98560-27-29.
14: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-576-044.
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
16: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 57-06-12 र 98-22-79-93.
17: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30.
18: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
19: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
18: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np Landmark Hotels and Resort तपाईको यात्रा अब नया तरिकाले। Landmark Hotels and Resort Corporate Office गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
19: तपाईँ
20: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
19: उपचार हुने रोगहरू
20: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
21: खुट्टाको रगतको नसा सम्बन्धी
20: भेरिकोस भेन्सको उपचार,
19: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
21: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
19: अपरेसन पश्चात दुखाइ कम हुने,
21: उपचार गरेपछि छिटो निको हुने,
19: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
21: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
22: फोन 061-590-162-590-163।
23: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
24: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
25: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
25: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
26: 93.4
27: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
28: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
27: नेपाल आदिवासी जनजाति महासंघ।
29: हेलो
30: हजुर, नमस्कार।
29: हेलो
30: नमस्कार काका, सुन्नु भएन?
29: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
30: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
29: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
30: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
29: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
30: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
29: अनि कति बेला बस्छन् त डाक्टर?
30: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
29: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4 हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स।

0: फोन पॉइंट संगा सदै रिवॉर्डेड।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560982 77।
3: 93.4 गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा, यार
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864667887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो,
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061433424, 433640।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 0614510000
7: 0614510002 मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: Better appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ, Better appliances, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS Pipes Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-5881-9251-98-91-190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9856-00536।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न ICU सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ECG, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
1: फोन 061-572-648, 572-849।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
10: रेडियो अन्नपूर्ण 93.4।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ. अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
1: 28 वर्षदेखिको अनुभव, न्यूरो.

0: आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारी का लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपिटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिरा बिरामीहरू मर्कामा।
1: अस्पताल बन्द छ, अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ?
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरूको भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डण्डेलोहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डढेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड़किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ, बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
5: म भारतको मिर्जापुरबाट आएको छु, धेरै टाढा पर्छ, बिहानै आएको हुँ, तर अस्पताल बन्द छ,
1: अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि, त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ। गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एफसी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ, थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
1: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेज छ, गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले डाक्टरहरू फेरि काम गर्छ।
1: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
7: दुई तीनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्रै त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेकै अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
1: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, वीरगंज।
0: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौँ।
2: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जस्तो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले? त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ। र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ। र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
0: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
2: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँछु जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेछ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक आध विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री भालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय, जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित योन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
10: टाइम चेक।
11: यति बेला रातिको 9 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजे गर्नुपर्ने हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीको सामाजिक विकास मन्त्रालयको वित्तीय प्रगति 75% भन्दा बढ़ी, आर्थिक वर्षको अन्तिममा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्री गुरूङको सुझाव। 61 रक्त संचार स्थापना दिवस पोखरामा मनाइयो। प्रदेश सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको प्रचार प्रसार हुन नसकेको स्वास्थ्य मन्त्री पाण्डेको गुनासो। पोखराको फ्रेश फुड सेन्टरलाई 50,000 रूपियाँ जरिवाना, कुहिएका फलफूल नष्ट। सभामुख कार्यालयद्वारा सचेतकहरूसँग छलफल, सदनको कार्यवाही प्रभावकारी बनाइने। पोखरामा पर्यटकलाई सूचना दिन क्यूआर कोड, पर्यटक सुरक्षाको बारेमा छलफल। एआईमा अरबौं डलर लगानी गरेको चीनका लागि नयाँ चुनौती। अमेरिका इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी र काबा भलिबल च्याम्पियनशीपमा 6 वटै खेल हारेको नेपाल अन्तिम स्थानमा। महबूब आलमले एसियन लिजेण्ड्स लीग खेल्ने। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशकी मन्त्री रेखा गुरूङले आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ। उहाँले जनताको सेवा, सुशासन, पारदर्शिता र जवाबदेहितालाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका कार्यक्रम समयमै कार्यान्वयन गर्न जोड़ दिनुभएको छ। मन्त्रालयको आयोजनामा मंगलबारदेखि पोखरामा शुरू भएको 2 दिने वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मन्त्रालयभित्र कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैको जिम्मेवारी स्पष्ट रहेको उल्लेख गर्दै प्रत्येक कर्मचारीले आफ्नो दायित्व इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले आफू इमान्दारिता र नैतिकतालाई आधार बनाएर जिम्मेवारीमा आएको उल्लेख गर्दै जनताको सेवाभन्दा माथि कुनै पनि कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो। मन्त्रालय र मातहतका कार्यालयमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने उहाँको भनाइ थियो। मन्त्री गुरूङले विशेष गरी आर्थिक वर्षको अन्त्यमा आएर हतार हतार कार्यक्रम सञ्चालन गर्ने र बजेट खर्च गर्ने अभ्यासप्रति असन्तुष्ट अभ्यक्त गर्नुभयो। आर्थिक वर्षको शुरूदेखि नै काम शुरू गर्दा के समस्या हुन्छ, किन अन्तिम समयमा मात्र सबै कार्यक्रम एकैचोटि सञ्चालन गरिन्छ भन्दै उहाँले सम्बन्धित अधिकारीहरूसँग प्रश्न समेत गर्नुभयो। उहाँले आफूले देखेका र महसुस गरेका विषय जिम्मेवारीमा रहेका अधिकारीसँग स्पष्ट रूपमा राख्दै कामलाई छिटो र प्रभावकारी ढंगले अगाडि बढ़ाउन निर्देशन दिनुभयो। चालू आर्थिक वर्षको सबै स्वीकृत कार्यक्रम समयमै शुरू गरेर निर्धारित कार्यतालिका अनुसार सम्पन्न गर्नुपर्नेमा उहाँले विशेष जोड़ दिनुभयो। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्य मन्त्रालयभन्दा फरक र प्रत्यक्ष रूपमा नागरिकसँग जोड़िएको भएकोले कार्यक्रमको प्रभावकारिता समयमै काम शुरू गर्दा मात्र सुनिश्चित हुने मन्त्री गुरूङको भनाइ थियो। समयमै योजना कार्यान्वयन भए सेवा प्रभाव प्रभावकारी हुने, बजेट व्यवस्थापन सहज हुने र नागरिकले पनि प्रत्यक्ष लाभ प्राप्त गर्ने उहाँले बताउनुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव डाक्टर शेष नारायण पौडेलले गत आर्थिक वर्ष 82-83 मन्त्रालय र मातहतका निकायले 75% भन्दा बढ़ी वित्तीय प्रगति हासिल गरेको बताउनुभयो। सचिव पौडेलले आर्थिक वर्ष 81-82 72% र 80-81 68% वित्तीय प्रगति भएको स्मरण गराउँदै गत वर्षको उपलब्धि उत्साहजनक रहेको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पूँजीगत खर्च करिब 81% पुगेको भए पनि चालू खर्च भने 71% सीमित रहेको थियो। चालू खर्च अपेक्षाकृत कम हुनुको प्रमुख कारण बजेट विनियोजनकै चरणमा स्थायी र करारकै कर्मचारीको लागि छुट्टा छुट्टै 100% बजेट व्यवस्था गरिएकाले तलब भत्तातर्फ ठूलो रकम खर्च हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो। त्यसै गरी गण्डकी प्रज्ञा प्रतिष्ठान लगायत केही संस्था समयमै गठन हुन नसक्दा ती निकायका लागि विनियोजित बजेट पनि खर्च हुन नसकेको सचिव पौडेलले जानकारी दिनुभएको छ। समीक्षा कार्यक्रम केवल प्रतिवेदन प्रस्तुत गर्ने औपचारिक कार्यक्रम नभई संस्थागत सिकाइ, अनुभव आदान प्रदान र आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने अवसर भएको सचिव डाक्टर पौडेलको भनाइ थियो। प्रत्येक कार्यालयका उपलब्धि, चुनौती, नवप्रयोग र सिकाइलाई पर्याप्त समय दिएर छलफल गरिने भएकोले एकअर्काबाट सिक्ने वातावरण निर्माण हुने उहाँले बताउनुभयो। 2 दिनसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन मन्त्रालय मातहतका 11 वटा कार्यालय तथा केही संस्थाले आफ्नो वार्षिक कार्य सम्पादन प्रस्तुत गर्ने र दोस्रो दिन अन्य महत्वपूर्ण निकायले प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको सचिव पौडेलले जानकारी दिनुभयो। उहाँले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई चालू आर्थिक वर्ष 83-84 को कार्यान्वयनमा प्रभावकारी रूपमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो। प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर योगेन्द्र राज रिजालले यो छलफल कार्यक्रम एउटा अवसर भएको बताउनुभयो। एकअर्का कार्यालय तथा निकायबाट सिक्ने कमजोरी पत्ता लगाउने र चुनौतीको बारेमा बुझ्न पाइने उहाँको भनाइ थियो। उहाँले मन्त्रालय तथा निकायले वार्षिक कार्यक्रममा राखेका विषयको कार्यान्वयनको पाटोमा अलि बढ़ी ध्यान दिन समेत सुझाव दिनुभयो। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले प्रदेश सरकारले बिरामीका लागि निशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसबारे आम नागरिकमा पर्याप्त जानकारी नपुगेको बताउनुभएको छ। नेपाली रक्त सोसाइटी कास्कीले 61 रक्त संचार स्थापना दिवसका अवसरमा मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमको प्रभावकारी प्रचार प्रसार हुन नसकेको गुनासो गर्नुभयो। उहाँले प्रदेश सरकारले ल्याएको निशुल्क रगत वितरण कार्यक्रमको पहिचान स्थापित गर्न रगत उपलब्ध गराउने प्याकेटमै गण्डकी प्रदेश सरकारको सहयोग उल्लेख गर्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश गरेको जानकारी दिनुभयो। समुदाय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्वास्थ्य स्वयंसेविकाको लागि भत्ताको व्यवस्था गरिएको उल्लेख गर्दै स्थानीय तहमा अस्पताल भवन भए पनि चिकित्सक र उपकरण अभावको कारण सेवा प्रभावित भएकाले यस वर्षदेखि आवश्यक चिकित्सक र उपकरण व्यवस्थापनको लागि बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री पाण्डेले स्थानीय स्तरमै नर्सिङ सेवा विस्तार गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो। भौतिक पूर्वाधारका योजनाले बढ़ी चर्चा पाए पनि स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धि ओझेलमा परेको भन्दै अब स्वास्थ्य क्षेत्रका कामलाई पनि प्रभावकारी रूपमा सार्वजनिक गरिने बताउनुभयो। नेपालको सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का भण्डारीले गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेशमा बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने व्यवस्था सञ्चालनमा रहेको बताउनुभयो। उहाँले नेपालका 7 प्रदेशमध्ये गण्डकी प्रदेशमा यस्तो व्यवस्था लागू भएको उल्लेख गर्नुभयो। उहाँले यो कार्यक्रमलाई निरन्तरता दिने विषयमा शुरूआतमा केही अन्यल र बजेट कटौती हुने चर्चा चलेपछि आफूहरूले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीसँग भेट गरी कार्यक्रमको निरन्तरताबारे छलफल गरेको जानकारी दिनुभयो। सभापति भण्डारीले गण्डकी प्रदेश सरकारले रक्त सेवामा पुर्याएको सहयोगको खुलेर प्रशंसा गर्दै अब प्रदेश सरकारको योगदानबारे आम नागरिकलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन नियमित रक्तदाता र स्वयंसेवकको योगदानको उच्च सम्मान आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल रक्त सोसाइटी कास्कीका पूर्व सभापति डोलराज पाण्डे, निवर्तमान सभापति डण्डराज शर्मा, पूर्व उपसभापति धर्मराज अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर 17 वडाध्यक्ष राधिका साई योगी, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा नगर कमिटी सभापति युगेन्द्र बहादुर केसी, नेपाली कंग्रेसका नेता शोभित बहादुर अधिकारी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नयाँ बजारकी शोभा दिदी लगायतले कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की तथा रक्त संचार स्थापना दिवसको बारेमा बोल्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा नेउपाने कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभा हलमा आयोजित कार्यक्रममा नियमित रक्तदाता, स्वयंसेवक तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्ररंगत परालको नेतृत्वमा मंगलबार पसलको निरीक्षण गरिएको थियो। टोलीले पसलमा अत्यधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको छ। पोखरा महानगरपालिका वडा नम्बर 6 बैदाम स्ट्रीट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाको झण्डै 12 केजी फलफूल भेटिएका छन्, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। यी फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिएको छ। अनुगमनका क्रममा पसल सञ्चालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिवाना गरिएको हो। सहायक प्रमुख जिल्लाधिकारी चित्ररंगत बरालले भन्नुभएको छ। उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताउनु भएको छ। अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। त्यस्तै संचारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। प्रशासनले पसल सञ्चालकलाई 50,000 रूपियाँ जरिवाना तिराउनुको साथै विभिन्न सुधारका निर्देशनहरू समेत दिएको छ। प्रशासनले पसल र जुस बनाउन प्रयोग हुने सामग्रीहरूको नियमित सरसफाई गर्न निर्देशन दिएको छ। व्यवसाय दर्ता र नापतौलका लागि प्रयोग हुने सामग्रीहरूको समयमै नवीकरण गर्न भनिएको छ। व्यवसायसँग सम्बन्धित सबै कागजातहरू सबैले देख्ने गरी राख्नुपर्ने नियम बनाइएको छ। प्रयोग गर्न नमिल्ने फलफूलहरूलाई छुट्टै राखेर सुरक्षित रूपमा नष्ट गर्न प्रशासनले आदेश दिएको छ। जुसमा पनि कुनै पनि प्रकारको अखाद्य रंग वा फ्लेभर प्रयोग नगर्न समेत सचेत गराइएको छ। ग्राहकलाई सेवा दिएपछि अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। पसलमा खरिद र बिक्रीका बिल वा बीजकहरू सुरक्षित राख्नुपर्नेछ। अनुगमनका क्रममा माग भएका बखत ती कागजातहरू तत्काल उपलब्ध गराउनुपर्ने गरी प्रशासनले निर्देशन दिएको छ। यो कार्यवाहीले बजारमा उपभोक्ताको स्वास्थ्यप्रति व्यवसायलाई जिम्मेवार बनाउने विश्वास लिएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जाउलाखेल स्थित हेलियस हस्पिटलमा उपचारको क्रममा मंगलबार उहाँको निधन भएको हो। उहाँ 83 वर्षको हुनुहुन्थ्यो। उहाँ पूर्व उप प्रधानमन्त्री समेत रहनुभएको थियो। गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले उहाँको निधनको पुष्टि गर्दै श्रेष्ठको शव बुधबार बिहान 8 देखि 11 बजेसम्म श्रद्धांजलिको लागि पार्टी कार्यालयमा राखिने जानकारी दिनुभएको छ। उहाँका अनुसार तत्पश्चात शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारको लगिनेछ। यसअगाडि कांग्रेस सभापति गगन थापाले 7 साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गर्नुभएको थियो। सभामुख डोलप्रसाद दर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको थियो। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक प्रकाशचन्द्र परियारले संसदको मर्यादा मूल्य मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनुभयो। उहाँले सत्तारूढ़ प्रमुख प्रतिपक्षी तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकांक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले पर्याप्त बिजनेस दिने प्रतिबद्धता जनाएकोले दशैं अघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो। शून्य तथा विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा बनाउने विषयमा समेत छलफल भएको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले सरकारले संसदमा विधेयक ल्याउने विषयमा पटक पटक प्रतिबद्धता जनाए पनि हालसम्म विधेयक दर्ता नभएको उल्लेख गर्दै सरकारलाई विधेयक ल्याउन आह्वान गर्ने काम सत्तापक्षीय दलबाट हुनुपर्ने धारणा आफूहरूले राखिएको बताउनुभयो। राष्ट्रपतिका अर्का सचेतक क्रान्ति शिखा धिताले 2 साताको विश्रामपछि साउन 14 गतेदेखि सदन सञ्चालन हुने भएकोले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो। सरकारले सांसदहरू व्यस्त हुने गरी पर्याप्त विधेयक सहितको बिजनेस दिने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ। सत्तापक्ष र विपक्षी बीच देखिएको असहमतिको विषयमा सहमतिमा पुग्ने प्रयास भइरहेको जानकारी दिँदै सचेतक धितालले 3-4 दिनभित्रै सहमतिमा पुगेर सदनलाई शान्तिपूर्ण रूपमा अघि बढ़ाउने विश्वास व्यक्त समेत गर्नुभयो। छलफल सकारात्मक रूपमा अघि बढ़िरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो। गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषदको संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्यूआर कोड सञ्चालनमा आएको छ। क्यूआर कोड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपतकालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक डीआईजी दिपेन्द्र सिसीले क्यूआर कोडको उद्घाटन गर्नुभयो। यसले आपतकालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा अनुभवमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संस्थाका अध्यक्षहरूसँग अन्तर्क्रिया गर्दै पर्यटन सुरक्षा सम्बन्धमा छलफल गरिएको थियो। छलफलपछि डीआईजीजीसीले गण्डकी प्रदेशमा आउने पर्यटकको सुरक्षाको लागि आफूहरू लागिरहेको बताउनुभयो। पर्यटकीय क्षेत्रको सुरक्षाको लागि थप प्रहरीहरू समेत पठाइएको बताउनुभयो। पर्यटकहरूलाई प्रहरीले त्यतिकै खानतलासी नगर्ने बताउँदै कहिलेकाहीँ शंकास्पद अवस्थामा मात्रै पर्यटकलाई चेक जाँच गर्ने गरेको बताउनुभयो। उहाँले होटल तथा भाड़ाका कोठाहरूमा लामो समय बस्ने व्यक्तिहरूबाट हुन सक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनुपर्ने पनि बताउनुभयो। पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन, प्रहरी र व्यवसायबीचको सहकार्यका विषयमा छलफल गरिएको हो। कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ वारीले पर्यटन विकासको लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताउनुभयो। उहाँले व्यवसाय र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराईले पोखरा सुरक्षाका लागि सीसी क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो। उहाँले आधुनिक क्यामेरा जडान गरेर पोखरालाई अझ सुरक्षित शहर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। त्यसैगरी ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टाउन गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपतकालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका यस्ता युनिट स्थापना गर्नुपर्ने बताउनुभयो। यस्तै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायले पाहुनालाई मोटरसाइकल मार्फत स्कटिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यान आकर्षण गराउनुभयो। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले लेकसाइडको फूड ट्र्याकमा विभिन्न कानून विपरीतका कामहरू हुने गरेको भन्दै त्यस्ता कामलाई रोक्न माग गर्नुभयो। कार्यक्रममा पक्षले ट्याक्सी सेवा प्रणालीका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की, एघा पोखराका अध्यक्ष गोकर्ण लम्साल, टेसा पोखराका अध्यक्ष टीकाबहादुर लम्साल, भिटोप गण्डकीका अध्यक्ष रमेश सर्याल, नेपाल पर्यटन यातायात व्यवसाय संघ गण्डकीका अध्यक्ष रवि प्रसाद आचार्य, फेवाडुङ्गा व्यवसाय संगठनका अध्यक्ष बलराम गिरी, ओटे पोखराका अध्यक्ष ममता नेउपाने, टेवानका अध्यक्ष शोभा नेउपाने, विदेशी मुद्रा सटई संस्था पोखराका अध्यक्ष रूपक राज मिश्र, नाटक गण्डकी प्रदेशकी उपाध्यक्ष संगीता पौडेल, रेवान पोखराका उपाध्यक्ष विकास भट्टराई, रेवान पोखराका महासचिव वीरेन्द्र शेरचन, अन्नपूर्ण केबलकार पोखराका दिनेश पौडेल लगायत पर्यटन क्षेत्रका सुरक्षा र समस्याका बारेमा उहाँले बताउनु भएको थियो। उहाँले लेकसाइडमा बेला बेलामा आउने मगन्तेहरू, पार्किङ व्यवस्थापन लगायतका बारेमा जानकारी दिनुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका, स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग वातावरण संरक्षण महाअभियान कास्कीको आह्वानमा आज फिर्की खोलाको सिरान पोखराटार अधेरी कुनादेखि पुछार फेवाताल किनारसम्म स्थलगत अवलोकन गरिएको छ। फिर्कीको खोलाघर खाली गर्ने अभियान प्रभावकारी नभएको भन्दै वातावरण संरक्षण महाअभियान कास्की र नागरिक समाजले आपत्ति जनाउँदै उक्त स्थानमा अवलोकन गरिएको हो। अधेरी कुनाबाट उत्पत्ति भएर शहरको बीचभाग हुँदै फेवातालमा मिसिने फिर्की खोलाको कारण पोखरा महानगर समय समयमा चर्चामा रहन्छ। अहिले यसको चर्चा अझ चुलिएको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले पोखरामा पत्रकार सम्मेलन गरी खोलाघर अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य विचैमा रोकिएकोमा गम्भीर ध्यानकर्षण भएको जनाइएको थियो। सो पत्रकार सम्मेलनमा 15 वर्षदेखि नागरिक स्तरबाट सञ्चालित फिर्की खोला बचाउ अभियानलाई निष्कर्षमा पुर्याउनु पर्नेमा सरकारी निकाय र जनप्रतिनिधिहरू निरीय बनेको संरक्षणकर्मीहरूको आरोप थियो। सोही पत्रकार सम्मेलनपछि अभियानका संयोजक रामबहादुर पौडेल मंगलबार बिहान पत्रकारसहितको टोलीसँग स्थलगत अवलोकनका लागि निस्कनु भएको हो। टोलीले अँधेरीगुनादेखि पोखरा 4, 5, 7 र 8 वडामा खोला मिचेर बनाइएका तर महानगरले भत्काउन नसकेको पक्की र कच्ची संरचनाहरू अवलोकन गरेको थियो। अवलोकनका क्रममा वडा नम्बर 4 को सुकुम्बासी टहरा रिटेनिङ पर्खाल पक्की संरचनाहरू पूर्ण रूपमा नहटाइएको संयोजक पौडेलले बताउनुभयो। वडा नम्बर 5 र 8 को क्षेत्रमा केही समाज र व्यक्तिगत भवनहरू पनि खोला मिचेरै बनाइएकाले तिनलाई हटाउनुपर्ने माग नागरिक समाजको छ। वडा नम्बर 7 मा पर्ने पोखरा इन्जिनियरिङ कलेज गहते स्थित खोलापारीको निलो टहरा र लिटिल स्टेप स्कूलको दक्षिणपट्टिको संरचना पनि यथावत भेटिएको संयोजक पौडेलले बताउनुभयो। वडा नम्बर 7 कै मासपार रत्नचोक जोड्ने पुलदेखि उत्तर पूर्व खोलाघरमा पर्ने करिब 15 फिट लामो पर्खाल अझै हटेको छैन। गहते स्थित खोलाघरमै पर्ने लिटिल स्टेप स्कूलदेखि उत्तरतर्फका केही संरचना र मालपुत कार्यालय नजिकैको कुखुरा घर समेत नहटाइएको भेटिएको उहाँले जानकारी दिनुभयो। फिर्की खोलाको अतिक्रमणबारे विगतमा भएका अध्ययनहरूको विवरण समेत सार्वजनिक गरिएको छ। 2080 भदौमा वासुदेव पौडेलको नेतृत्वमा भएको सीमाङ्कनले 147 वटा संरचना खोला मिचेर बनाइएको फेला पारेको थियो, जसमा 25 वटा सामाजिक भवन, 35 वटा पक्की व्यक्तिगत घर र 87 वटा कच्ची टहरा थिए। यो टोलीले 1 महिना लगाएर 584 वटा पक्की पिलट गाडेको थियो। त्यसअघि 2069 गुरूदत्त बरालको संयोजकत्वमा र तत्कालीन मेयर मानबहादुर जीसीको पालामा इन्जिनियर महेन्द्र गोदारको नेतृत्वमा पनि सीमाङ्कन भएका थिए। गोदार नेतृत्वको प्रतिवेदनले 192 वटा संरचना मापदण्ड विपरीत रहेको देखाएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले 2083 जेठ 10 गतेदेखि अभियान शुरू गरी 160 वटा संरचना हटाएको दावी गरे पनि पहुँचवालाका संरचना जोगाउन खोजिएको नागरिक समाजले आरोप लगाएको छ। सुकुम्बासी व्यवस्थापनका सवालमा अभियानले वास्तविक भूमिहीनलाई उचित वासस्थानको व्यवस्था गर्नुपर्ने तर खोला मिचेर बनाइएका संरचना भने कुनै पनि हालतमा हटाउनुपर्ने उहाँको धारणा छ। स्थलगत अवलोकनपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले महानगरको ढिलासो स्थितिले गर्दा भत्काइएका संरचनामा मानिसहरू पुनः बस्दा जोखिम बढ़ेको बताउनुभयो। खोला घर नै खाली गर्न नसकेको महानगरले कड़ी रोड बनाउँछ भन्नेमा विश्वास गर्न नसक्ने संयोजक पौडेलले बताउनु भएको छ। रक्त संचार स्थापना दिवसको अवसरमा पोखरा स्थित कन्या क्याम्पसमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 32 युनिट रगत संकलन भएको छ। नेपाल युवा रेडक्रस सर्कल कन्या क्याम्पस पोखराको आयोजनामा क्याम्पस परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो। क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको समुद्घाटन पोखरा महानगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष प्रकाशमान उदासले रक्तदान गरेरै गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसका छात्र, प्राध्यापक, कर्मचारी तथा विभिन्न सरकारवालाहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गरेको क्याम्पस प्रमुख सुरेश कुमार मानन्दरले जानकारी दिनुभयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि उदासले रक्तदान जस्तो जीवनदायी र मानवीय कार्यमा युवा तथा विद्यार्थीहरूको अग्रसरता प्रशंसनीय रहेको बताउनुभयो। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहु, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐन अनुसार कार्यवाही गरिएको हो। त्यसै गरी सो कार्यालयले नयाँ कारोबारको लागि 1078 र पुरानो 28 वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 82-83 विभिन्न शीर्षकबाट 78,52,967 राजस्व संकलन गरेको छ। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 वटा कम्पनीको शेयर घटेकोमा
98 वटाको बढ़ेको छ। आज नेप्से संघीय कारोबार रकम पनि घटेको छ। हिजो 6.8 करोड़को कारोबार भएकोमा आज 342 वटा कम्पनीको 1,04,87,000 र 4.42 करोड़ रूपियाँमा किनबेच भएको छ। अनुपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। प्राकृतिक विपदको बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाइएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधीबेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरूको क्रम पनि बढ़ेको छ। यसमा बाढ़ीको पानीमा तैरिरहेका शवका दृश्यहरू वास्तवमा प्रभावित नभएका क्षेत्रमा पनि ठूलो बाढ़ी आएको भनी देखाइएका भ्रामक दृश्यहरू तथा आपतकालीन उद्धार प्रयासहरूबारे सरासर गलत विवरण भएका अन्य सामग्रीहरू समावेश रहेका छन्। केही क्षेत्रमा विद्युत कटौती सम्बन्धी गलत जानकारी भएका भिडियोहरूको कारण स्थानीय बासिन्दाहरूले आपतकालीन सामग्रीहरू हतार हतार किन्न थालेको खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पछिमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्धविराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताको लागि अर्को मौका दिन आग्रह समेत गर्नुभएको थियो। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको ट्रम्पको दावी छ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले खेलेका सबै 6 वटै खेलमा पराजित हुँदै अन्तिम बनेको छ। आज 5 औं स्थानको लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यसअघि 6 वटा टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको हो। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र 5 औं खेलमा उज्बेकिस्तानसँग 3-0 को हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका शीर्ष 4 रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिको लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। नेपाली क्रिकेटर मेहबूब आलम प्रतिष्ठित एसियन लिजेण्ड्स लीग सिजन 2 सहभागी हुनुहुने भएको छ। संयुक्त अरब इमिरेट्स स्थित वर्ल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा 30 जुलाईदेखि 10 अगस्तसम्म जाम्बियामा प्रतियोगिता हुँदैछ। उहाँ 29 जुलाईमा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। आलम एसियन स्टार्स टोलीबाट एसियन लिजेण्ड्स लीग सिजन 2 खेल्नुहुनेछ। यो टोलीको कप्तानी श्रीलंका पूर्व कप्तान तिलक रत्ने दिलशानले गर्दै हुनुहुन्छ। आलमले सन् 2008 आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन 5 अन्तर्गत मोजाम्बिक विरूद्ध 7.5 ओभरमा 12 रन खर्चेर 10 विकेट लिएर विश्व क्रिकेटमा इतिहास रच्नु भएको थियो। सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एक्लैले विपक्षी टोलीका सबै 10 विकेट लिने उहाँ पहिलो खेलाड़ी बन्नुभएको थियो, जसको कारण उहाँको नाम गिनेज वर्ल्ड रेकर्ड्समा रहेको छ। एसियन लिजेण्ड्स लीगमा चर्चित क्रिकेटकहरू युसुफ पठान, अम्बाती राइडू, सकिब अल हसन, उपुल थरंगा, तिलक रत्ने दिलसना लगायतको सहभागी हुँदै हुनुहुन्छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीको सामाजिक विकास मन्त्रालयको वित्तीय प्रगति 75% भन्दा बढ़ी, आर्थिक वर्षको अन्तिममा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्री गुरूङको सुझाव। 61 औं रक्त संचार स्थापना दिवस पोखरामा मनाइयो। प्रदेश सरकारले गरेका महत्वपूर्ण कार्यक्रमको प्रचार प्रसार हुन नसकेको स्वास्थ्य मन्त्री पाण्डेको गुनासो। पोखराको फ्रेश जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना, कुहिएका फलफूल नष्ट। सभामुख अर्यालद्वारा सचेतकहरूसँग छलफल, सदनको कार्यवाही प्रभावकारी बनाइने। पोखरामा पर्यटकलाई सूचना दिन क्यूआर कोड, पर्यटक सुरक्षाको बारेमा छलफल। एआईमा अरबौं डलर लगानी गरेको चीनका लागि नयाँ चुनौती। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी र काबा भलिबल च्याम्पियनशीपमा 6 वटै खेल हारेको नेपाल अन्तिम स्थानमा। महबूब आलमले एसियन लिजेण्ड्स लीग खेल्ने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजी अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2।
1: मोबाइल नम्बर 9 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्र

0: चकिए नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648-5728-49।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558597903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra nabhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Kikav ra gunastariya kaam Jindal pipe ho yesko naam
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड

0: हडवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007 97-623-36-817।
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526-483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
5: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
6: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
5: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
6: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
5: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
6: फोन 538-15
5: 538-15,
6: मोबाइल नम्बर 98-65-22-871। महेन्द्रपुर पालिका चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुल अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले स्त्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्छन् त डाक्टर?
13: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने छ।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।